0: उपचार गर्दै र मानिसहरूमा भएका हरेक किसिमका रोग र शारीरिक दुर्बलता निको पार्दै सारा गालिलभरि घुम्नुभयो। मानिसहरू विभिन्न समस्याले पीडित छन्। यसले मानिसको सम्पूर्ण जीवनको वास्ता गर्नुहुन्छ। यसले मानिसहरूको शारीरिक, मानसिक र आत्मिक अवस्था देख्नुहुन्छ। उहाँले मानिसहरूको अवस्था देख्नुहुन्छ मात्र होइन, तर उनीहरूलाई निको पार्नुहुन्छ र छुटकारा पनि दिनुहुन्छ। यहाँ यस्तो लेखिएको छ, विभिन्न प्रकारका रोग र पीडाले सताइएका, भूत लागेका र पक्षघात भएकाहरू सबैलाई मानिसहरूले उहाँ कहाँ ल्याए, उहाँले तिनीहरूलाई निको पार्नुभयो। यसो यस संसारमा हुँदा जुन आश्चर्य कामहरू गर्नुभयो, चमत्कार देखाउनलाई गर्नु भएन, तर मानिसहरूको सेवा गर्नुभयो। उहाँले जुन शक्तिले काम गर्नुभयो त्यो स्वर्गीय शक्ति थियो। उहाँका चेलाहरूले त्यही शक्ति पाएर काम गरे। आज पनि उहाँको शक्तिले काम गरिराखेको छ। परमेश्वरको राज्यको बारेमा आजको सन्देशले हामीलाई मुख्य चारवटा कुरा सिकाउँछ। पहिलो, राज्यको प्रचार गर्ने मानिसहरू। दोस्रो, राज्यको बारेमा यसोको शिक्षा। तेस्रो, राज्यको सुसमाचार प्रचार। र चौथो, राज्यको प्रचार गर्दा यसोको सेवा। प्रिय श्रोता, अहिले तपाईँ आशाको सन्देश रेडियो कार्यक्रमको परमेश्वरको राज्य भन्ने विषयमा यो कार्यक्रम सुन्दै हुनुहुन्छ। यदि तपाईँ पहिलो पटक यसोको बारेमा सुन्दै हुनुहुन्छ वा योभन्दा पहिला पनि सुनिसक्नु भएको छ तर अहिलेसम्म उहाँलाई ग्रहण गर्नुभएको छैन भने उहाँले तपाईँलाई प्रेम साथ बोलाउँदै हुनुहुन्छ र उहाँ तपाईँको हृदयमा आएर बस्न चाहनुहुन्छ। यदि तपाईँले उहाँलाई विश्वास साथ प्रभु र मुक्तिदाता भनी ग्रहण गर्नुभयो भने उहाँ तपाईँको हृदयमा आएर बस्नुहुनेछ र सधैँभरि रहनुहुनेछ। यो तपाईँले आफ्नो जीवनमा गर्ने एउटा ठुलो र महत्त्वपूर्ण निर्णय हुनेछ। यो निर्णयले तपाईँको जीवनलाई परिवर्तन गर्नेछ र तपाईँ परमेश्वरका छोरा वा छोरी हुनुहुनेछ। यदि तपाईँले यसोमाथि विश्वास गरेर सासु स्वतन्त्रताको अनुभव गरिसक्नु भएको छ भने आफ्नो विश्वासमा स्थिर रहनुहोस् र यही विश्वासको बारेमा अरूलाई पनि बताउनुहोस्। यदि तपाईँ बिरामी हुनुहुन्छ वा अन्य कुनै समस्याले पीडित हुनुहुन्छ वा अन्य कुनै बन्धनमा बाँधिनु भएको छ र त्यसबाट स्वतन्त्र भई परिवर्तित जीवन बिताउन चाहनुहुन्छ भने अहिले म तपाईँको लागि यो प्रार्थना गर्दछु। हे परमेश्वर पिता, अहिले यो कार्यक्रम सुनिरहनुभएका समस्त श्रोताहरूको लागि म यो प्रार्थना गर्दछु कि यदि कोही बिरामी छन् वा अन्य कुनै कुराले पीडित छन् र कुनै बन्धनमा बाँधिएका छन् भने तपाईँको शक्तिशाली हातले उनीहरूलाई अहिले नै छुनुहोस् र स्वतन्त्र पार्नुहोस्। यदि श्रोताहरू मध्ये कोही अहिले यसलाई आफ्नो व्यक्तिगत मुक्तिदाताको रूपमा ग्रहण गर्न चाहन्छन् भने तपाईँले उनीहरूलाई सहायता गर्नुहोस् र उनीहरूको जीवन परिवर्तन भएर तपाईँको राज्यमा प्रवेश गरून्। यीशुको नाममा म यो प्रार्थना गर्दछु, आमेन। परमेश्वरले तपाईँलाई धेरै आशिष दिउन्।
1: श्रोता मित्र, अहिले तपाईँले भर्खरै सुन्नुभयो डाक्टर सिमन पाण्डेज्यूले दिनुभएको बाइबल सन्देश।

0: दिदी जयमसी, यो चिसोमा घाममा बसेर यस्तो घोरिएर कुन किताब पढ्नु भएको?
1: ए भाइ पो, जयमसी, मैले दैनिक उपासना आजको वचन पुस्तिका पढेको। सधैँ बिहान उठ्ने बित्तिकै पढ्थे, आज अलिक फुर्सद नमिलेर अहिले पढ्दैछु। मलाई एक दिन पनि यो किताब नछुटाइकन पढ्न मनपर्छ।

0: ए हो र दिदी, अस्ति मण्डलीमा पास्टर बुवाले नयाँ अङ्क आजको वचन आएको छ भन्दै हुनुहुन्थ्यो, तर मैले भने अहिलेसम्म पढेको छैन।
1: ए, सुरुमा मलाई पनि पढ्न एकदम अल्छी लागेर आउँथ्यो, तर अहिले यो किताब पढ्न थालेपछि यति रमाइलो र आश्वासित महसुस गरेको छु कि यो त मेरो दैनिक आत्मिक खुराक नै बनिसक्यो। मेरो दिनदिनको जीवनमा मेरो परिस्थितिसँग मिल्ने वचन अनि कसरी प्रभुसँगको सम्बन्धमा अगाडि बढ्ने भन्ने कुरा एकदम सरल भाषामा छोटकरीमा यहाँ पाउन सकिन्छ नि।
0: हो र दिदी, कुरा सुनेर त मलाई किताब पढ्न एकदमै हतार भयो। अनि यो किताब कसले प्रकाशन गरेको रहेछ? अनि यति टाढा हाम्रो गाउँ गाउँको मण्डलीमा पनि आउने रहेछ, तर पनि म भने फेसबुक मात्र चलाएर र अन्य नचाहिने कुरामा समय बर्बाद गरेर यस्तो राम्रो पुस्तक नपढी बसिरहेको रहेछु।
1: यो दैनिक उपासना पुस्तिका आशाको सन्देश नेपाल नामक संस्थाले अर्धवार्षिक रूपमा विगत 7-8 वर्षदेखि प्रकाशन गर्दै आएको हो। अनि भाइ, यो किताब हजुरले फेसबुकबाट, वाट्सएप, युट्युब, टिकटक लगायत विभिन्न सामाजिक सञ्जाल मार्फत पनि पढ्न र सुन्न सक्नुहुन्छ है।
0: हो र, कस्तो राम्रो, सबै तहका विश्वासीहरूको लागि मिलाएर तयार पारिएको रहेछ नि है।
1: हो नि, सबै तहका विश्वासी अनि भर्खर विश्वास गर्दै गरेका र अझै परमेश्वरलाई नजिकबाट चिन्न चाहनेहरूलाई त एकदम उपयोगी छ नि। अनि यति मात्र हो र, आजको वचनको अडियो क्लिप र अन्य सामग्री त अहिले नेपालभरिको करिब 19-20 एफएम स्टेसनहरूबाट पनि प्रसारण भइरहेको रहेछ नि। सायद तपाईँको ठाउँमा पनि प्रसारण भइरहेको छ कि बुझ्नुहोस् है।
0: हजुरले त आज कस्तो उपयोगी कुरा सुनाउनु भयो दिदी। अस्ति मण्डलीमा पास्टर बुवाले बाइबल पछिको सर्वाधिक रूपमा पढिने दैनिक उपासना पुस्तिका आजको वचन भन्दै अगाडिबाट भन्नु त भएको थियो, तर मैले त्यति वास्ता गरिनँ। अब म मेरो परिवार र साथीहरूलाई पनि यो किताबको बारेमा बताउँछु र सबैलाई यो पुस्तक पढ्ने सल्लाह पनि दिन्छु।
1: हो नि, आफूलाई थाहा भएको कुरा बताउनु पर्छ, यसले हामीलाई आत्मिक रूपमा बोलियो बनाउन अझ धेरै मद्दत पुर्याउँछ।
0: हस् दिदी, हजुरलाई धेरै धन्यवाद। म त अब यतैबाट यस्तो महत्त्वपूर्ण पुस्तक लिन जान्छु। ल दिदी, म गएँ है। जय मसी। ए साँच्ची, मलाई सम्पर्क ठेगाना पनि दिनुहोस् न।
1: सम्पर्क ठेगाना आशाको सन्देश नेपाल, नक्खु, ललितपुर। फोन नम्बर 01-5591-865, 55-90-147। मोबाइल नम्बर 98-082-048-70, 98-63-52-35-96। इमेल एड्रेस mos.radioministry@gmail.com, www.mosnepal.org। फेसबुक मैसेज अफ होप नेपाल, युट्युब मैसेज अफ होप नेपाल र एमओएच नेपाल, टिकटक एमओएच नेपाल 2006।
2: खुल्यो खुल्यो खुल्यो
3: होइन हो, के खुल्यो हजुर?
2: नेपालकै सबैभन्दा सस्तो कालिकानगर होराइजन चोकमा ओम शान्ति ड्राई क्लिनर्स खुल्यो भनेको के?
3: ओहो, हो र?
2: हजुर, ओम शान्ति ड्राई क्लिनर्स यहाँ सबै किसिमका गलैचा, कार्पेट, ब्लाङ्केट, कोट, शर्ट, पाइन्ट, साडी, कुर्ता सुरुवाल, लेदरका कपडाहरू, लेहेङ्गा, जिन्सका कपडाहरू आदि सुपथ मूल्यमा क्लिनिङ गरिन्छ। होटेल, होस्टेल, हस्पिटल र ट्रेन्ट हाउस आदिका कपडाहरू क्लिनिङ गर्न परेमा हामीलाई निर्धक्क भएर सम्झनुहोस्। सम्पर्क गरेको 2 घन्टामा हामी तपाईँको सेवामा हाजिर हुनेछौँ। होम डेलिभरीको पनि सुविधा रहेको छ। प्रोप्राइटर देवराज।
4: थप जानकारीका लागि सम्पर्क नम्बर 97-49-17-23, 98-13-59-84-72।
2: ड्राई क्लिनर्सको लागि एकमात्र नाम ओम शान्ति ड्राई क्लिनर्स, तपाईँको सेवामा समर्पित।

0: के गर्नु भएको?
1: देख्नु भएन, औषधि हालेको।
0: लौ न, शरीर ढाक्ने कपडा, मास्क र पन्जा खोइ, यत्तिकै बोट बिरुवामा विष हाल्ने?
1: एकैछिन त हो नि, धेरै बेर होइन, खोइ अहिलेसम्म केही भएको छैन। तपाईँ पनि
0: हेर्नुहोस् त, यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस, जीव जन्तु, माटो, पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ।
1: हजुर,
0: विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
1: विषादीले धेरै नै जोखिम हुन्छ है, क्या हो नानी?
0: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफुल तरकारी खानेलाई रिङ्गटार लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
1: ए, अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ, हाल्नु त पर्यो नि।
0: सुन्नुहोस् दाई, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्। यसले त तपाईँ, तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
1: हस् नानी, मैले बुझे, म परम्परागत विषादी नै प्रयोग गर्छु।
2: नेपाल सरकार विज्ञापन बोर्ड।

0: 107.2 MHz.
1: Scripture teaches us that we are to submit to one another out of reverence for Christ. That's Ephesians 5:21.
2: खुल्यो खुल्यो खुल्यो होइन हो के खुल्यो हजुर
3: नेपालकै सबैभन्दा सस्तो कालिका नगर होराइजन चोकमा ओम शान्ति ड्राई क्लिनर्स खुल्यो भनेको के
2: ओहो हो र
3: हजुर ओम शान्ति ड्राई क्लिनर्स यहाँ सबै किसिमका गलैचा कार्पेट ब्लाङ्केट कोट सर्ट पाइन्ट साडी कुर्ता सुरुवाल लेदरका कपडाहरू लेहेङ्गा जिन्सका कपडाहरू आदि सुपथ मूल्यमा क्लिनिङ गरिन्छ होटेल होस्टेल हस्पिटल र ट्रेन्ट हाउस आदिका कपडाहरू क्लिनिङ गर्न परेमा हामीलाई निर्धक्क भएर सम्झनुहोस् सम्पर्क गरेको 2 घन्टामा हामी तपाईँको सेवामा हाजिर हुनेछौ होम डेलिभरीको पनि सुविधा रहेको छ प्रोप्राइटर देवराज
4: थप जानकारीका लागि सम्पर्क नम्बर 97549 17 23 98 13 59 84 74
3: ड्राई क्लिनर्सको लागि एक मात्र नाम ओम शान्ति ड्राई क्लिनर्स तपाईँको सेवामा समर्पित
5: प्रिय श्रोता अब प्रसारण हुँदैछ TWR नेपालको प्रस्तुति कार्यक्रम नारी आशा कार्यक्रम सुनेर आशीषित हुनुहोस्
6: निराशमा आशा निरुत्साहमा उत्साह असहायमा सहारा अशान्तिमा शान्ति यो हो तपाईँहरूको आफ्नै कार्यक्रम नारी आशा
5: प्रिय दिदी बहिनीहरू अज्ञानता असमानता विपन्नता अशिक्षा र व्यवस्थाका कारण नारीहरू हरेक क्षेत्रमा शोषित र पीडित छन् यो कुरा हाम्रो समाजमा कुनै नौलो विषय होइन नारीहरूले दैनिक जीवनमा झेल्दै आएका विभिन्न मुद्दाहरूलाई यो कार्यक्रम नारी आशामा समेट्ने कोसिस गरेका छौँ आशा छ यस कार्यक्रमले दिदी बहिनीहरूलाई वास्तविक आशा र जीवनको साँचो अर्थ थाहा पाउन सहायता गर्नेछ

0: तपाईँ आफ्नो जीवनका उत्कृष्ट क्षणहरू सम्झदा के सोच्नुहुन्छ? बिहे भएको दिनको बारेमा सोच्नुहुन्छ? तपाईँको पहिलो सन्तान जन्मेको दिन सोच्नुहुन्छ? महिनावारी बन्द भएको दिन सोच्नुहुन्छ?
1: महिनावारी माया, के तपाईँ मजाक गर्दै हुनुहुन्छ? मैले चिनेका अधिकांश महिलाहरू यो शब्द सुन्दा रुन्छन्। मूड बदलिन्छन्, यो सबैको चिन्ताको विषय हो।
0: तपाईँ यसको बारेमा सही हुनुहुन्छ तुलसा, तर वास्तवमा महिनावारी बन्द भएपछि महिलाहरूको जीवनमा एक रोमाञ्चक चरणको सुरुवात हुन सक्छ।
1: म विश्वास गर्छु जब म यो सुन्छु।
0: तपाईँले पक्कै विश्वास गर्नुहुनेछ। आजको नारी आशामा हामी यसै विषयमा कुराकानी गर्नेछौँ। जय मसी तथा नमस्कार मेरा प्रिय श्रोता मित्र, आजको नारी आशामा यहाँहरू सबैलाई स्वागत छ। हामी धेरै खुसी छौँ किनकि आज हामी फेरि पनि तपाईँहरूसँग हुन पाएका छौँ।
1: जय मसी साथी नमस्कार, म हुँ तुलसा। प्रिय दिदी बहिनीहरू स्वागत छ फेरि पनि तपाईँलाई तपाईँको आफ्नै कार्यक्रम नारी आशामा। साँच्चै नै आज हामी कुन विषयमा रहेर कुराकानी गर्न जाँदैछौँ भन्ने कुरा तपाईँले पत्तो पाइसक्नु भएको छ भन्ने विश्वास गर्दछु।
0: हो, पक्कै पनि तपाईँहरूले थाहा पाइसक्नु भएको छ। मैले कुरा गरेको कुनै पनि पुरानो महिला साथीले उनीहरूको महिनावारी बन्द भएको अनुभवको बारेमा गुनासो गरेको छ। उनीहरूले यसलाई मन पराउँदैनन्।
1: तपाईँलाई थाहा छ, गुनासो एक विकल्प हो। यसले हाम्रो जीवनमा सुधार गर्दैन, वास्तवमा यसले जीवनलाई खराब बनाउँछ। किनभने यसले हाम्रो समस्याहरूमा हाम्रो ध्यान केन्द्रित गर्दछ। निसन्देह महिनावारी बन्द भएका अनुभव गरिरहेका महिलाहरूले सामना गर्ने केही चुनौतीहरू पनि छन्, तर यो जीवनको समय पनि हुन सक्छ जुन रोमाञ्चक हुन सक्छ।
0: हो, सबै कुराहरूको सकारात्मक पक्षको बारेमा सुन्न पाउँदा म सधैँ खुसी हुन्छु। र महिनावारी बन्दको समय सबै महिलाहरूले अनुभव गर्ने कुरा भएकोले आजको नारी आशामा यसको बारेमा हामी थप कुराकानी गर्नेछौँ।
1: मलाई लाग्छ कि हामी महिलाहरूले जीवनको परिवर्तन वा महिनावारी बन्दको वर्णन गर्न धेरै नामहरू छन्, तर यी सबै नामहरूले सबै महिलाहरूको उनको बच्चा जन्माउने वर्षदेखि त्यो समयसम्म जब उनी आफ्नो मासिक चक्रबाट मुक्त हुन्छन्। जब एउटी महिलाले महिनावारी बन्दको अनुभव गर्छ भने उनको मासिक अवधिको अन्त्यसँगै उनको शरीरमा धेरै परिवर्तनहरू हुन्छन्। हामीले जीवनको यो विशेष समयमा आफूलाई र हाम्रो शरीरलाई बुझ्नु आवश्यक छ।
0: महिनावारी बन्द हुनु भनेको के हो? केही मानिसहरू यसलाई परिवर्तन वा जीवनको परिवर्तन भन्छन्। यस समयमा महिलाहरूमा हुने ठूलो परिवर्तन भनेको महिनावारी बन्द हुनु हो। यो कहिले हुन्छ? सामान्यतया 50 वर्षको उमेरमा, यद्यपि यो पहिले वा पछि पनि हुन सक्छ। यो परिवर्तनको अर्थ के हो? सबैभन्दा पहिले यसको मतलब यो होइन कि तपाईँ बुढो हुँदै हुनुहुन्छ। निसन्देह तपाईँ बुढो हुँदै जाँदै हुनुहुन्छ, तर तपाईँ निश्चित रूपमा आफ्नो उपयोगिता वा जीवनको आनन्दको अन्त्यमा आउनु भएको छैन। आजकल एक महिला जो स्वस्थ सक्रिय र सन्तुष्ट छिन्, महिनावारी बन्द पछि पनि लगभग 30 वर्ष बाँच्ने आशा गर्न सकिन्छ। धेरै महिलाहरूले महिनावारी बन्द भएपछि पनि उनीहरूको जीवनमा नयाँ समय प्रवेश गरेको फेला पारेका छन्। तिनीहरू राम्रो महसुस गर्छन् र पहिले भन्दा धेरै सन्तुष्ट जीवनको आनन्द लिन्छन्। यदि यो सत्य हो भने किन केही महिलाहरू महिनावारी बन्द हुने कुरादेखि डराउँछन्? डर महसुस गर्नेहरूले सामान्यतया महिनावारी बन्दको समयमा केही महिलाहरूले भोगेका खराब अनुभवहरूको कथाहरू सुनेका हुन्छन्। यदि तपाईँले यी खराब कथाहरू सुन्नु भएको छ भने तपाईँले केही राम्रा कथाहरू पनि सुन्न आवश्यक छ। तपाईँले महिनावारी बन्दको बारेमा तथ्यहरू सुन्न आवश्यक छ, ताकि तपाईँसँग के आशा गर्ने भन्ने बारेमा थप सन्तुलित चित्र हुनेछ, वा तपाईँ अहिले के मार्फत जाँदै हुनुहुन्छ भनेर बुझ्न सक्नुहुन्छ। महिनावारी बन्द एक प्राकृतिक सामान्य अनुभव हो। यो समय तपाईँको बच्चा जन्माउने वर्षहरू समाप्त हुन्छन्। परिवर्तन सामान्यतया बिस्तारै हुन्छ, बिस्तारै, अति नै बिस्तारै। हामीले हाम्रो महिनावारी बन्द हुने समय सुरु भएको छ कि भनेर कसरी थाहा पाउने? यदि तपाईँको महिनावारी नभएको एक वर्ष पुरा भयो भने तपाईँलाई थाहा हुन्छ कि यो त्यो समय हो। परिवर्तन क्रमशः हुने भएकोले तपाईँले सुरुमा आफ्नो महिनावारी पहिलेको जस्तो नियमित नभएको थाहा पाउन सक्नुहुन्छ। जब महिनावारी हुँदा रगतको प्रवाह धेरै हल्का वा भारी हुन सक्छ, तब मेडिकल चेकअपको लागि आफ्नो डाक्टर कहाँ जानु राम्रो विचार हो। तपाईँले यी परिवर्तनहरू याद गर्नुहुन्छ, यसले तपाईँको दिमागलाई आराममा सेट गर्न र सबै कुरा ठिक छ भनेर सुनिश्चित गर्न सक्षम बनाउनेछ। एकै समयमा एक महिलाले यी परिवर्तनहरू देख्छिन्। उनले धेरै तातो भएको महसुस पनि गर्न सक्छ। आफू एकदमै तातिएको अनुभव गर्नु महिनावारी बन्द हुनुको सबैभन्दा सामान्य लक्षण हो। रगत तपाईँको अनुहार, टाउको, घाँटी र अन्य भागहरूमा पुग्छ र तपाईँ तातो र असहज महसुस गर्नुहुन्छ। तातो फ्ल्यासहरू प्राकृतिक हुन्, यिनीहरू चिन्ताको विषय होइनन्। धेरै जसो महिलाहरूले यिनीहरूलाई सजिलैसँग सहन सक्छन् र सामान्य रूपमा जीवन चलाउन सक्छन् भन्ने पत्ता लगाउँछन्। धेरै जसो महिलाहरूको लागि तातो र अन्य असुविधाहरू उनीहरूको अन्तिम महिनावारी भएको एक वर्षपछि मात्र रहन्छ, तर केही महिलाहरूमा लक्षणहरू 5 वर्षसम्म रहन सक्छन्। निसन्देह कोहीले अरूलाई भन्दा बढी पीडा दिन्छन्। कसै कसैको लागि तिनीहरूको तातो चमकले तिनीहरूलाई यति धेरै पसिना आउन सक्छ कि तिनीहरूको लुगा भिजेको हुन्छ। यो धेरै सामान्य होइन, तर यो केही महिलाहरूमा हुन्छ। कतिपय महिलाहरूले नर्भस, चिडचिडापन र चिन्तित महसुस गरेको पनि गुनासो गर्छन्। तिनीहरू धेरै थकित हुन्छन्। तिनीहरू सामान्य रूपमा राम्रोसँग सुत्न नसक्ने हुन सक्छन्, विशेष गरी यदि तिनीहरू गम्भीर तातो फ्ल्यासको साथ उठ्छन् जसले तिनीहरूलाई धेरै पसिना निम्ति। खुसीको कुरा यो हो कि आजको महिलाहरूले केही मदत प्राप्त गर्न सक्षम छन्। हाम्रा आमा र हजुरआमाले जस्तै हामीले यी सबै असुविधाहरू सहनु पर्दैन। तपाईँको डाक्टर वा स्वास्थ्य कार्यकर्ताले तपाईँलाई उपचार दिन सक्षम हुन सक्नुहुन्छ, जसले यी नराम्रा भावनाहरूमा मदत गर्नेछ र तपाईँलाई राहत दिनेछ। घरेलु उपायहरू खोज्नुको सट्टा डाक्टर कहाँ जानु महत्त्वपूर्ण छ। तपाईँको डाक्टरले तपाईँको जीवनमा यी परिवर्तनहरू र असुविधाहरूको कारण के हो भनेर ठ्याक्कै व्याख्या गर्न सक्षम हुनुहुनेछ, ताकि तपाईँले तिनीहरूलाई अझ राम्रोसँग बुझ्न सक्नुहुन्छ। तपाईँको डाक्टरले यौन गतिविधि र गर्भावस्था जस्ता चिजहरूको बारेमा तपाईँको व्यक्तिगत प्रश्नहरूको जवाफ दिन सक्षम हुनेछ। उदाहरणको लागि, महिलाहरू प्राय कुन बिन्दुमा तिनीहरू गर्भवती हुने सम्भावना छैन भनेर निश्चित हुन सक्छन् भनेर जान्न चाहन्छन्। कतिपय डाक्टरहरूले महिनावारी 6 महिना वा 1 वर्षसम्म रोकिएपछि हुने गरेको बताउँछन्। परिवर्तनको समयमा महिलाहरू आफ्नो यौन जीवनको बारेमा प्रश्नहरू गर्छन्। विवाहित महिलाले आफ्नो यौन जीवनलाई सामान्य रूपमा जारी राख्नुपर्ने कुनै कारण छैन। यदि उसले यो भन्दा पहिले रमाइलो गरेको छ भने उसले निश्चित रूपमा त्यसो गरिरहनु पर्छ। आजकल हर्मोन थेरापी भनिने उपचारले परिवर्तनसँगै आउने असुविधालाई कम गर्न सक्छ। वास्तवमा केही तरिकामा महिनावारी बन्द हुनाले विवाहित जोडीहरूलाई नयाँ स्वतन्त्र र विश्राम दिन्छ। यौन सम्पर्क भनेको सन्तान जन्माउनको लागि मात्र होइन, यो पति पत्नीको प्रेम अभिव्यक्त गर्ने विशेष माध्यम हो, उनीहरूको सम्बन्धलाई मजबुत बनाउने माध्यम हो। साथै तपाईँको डाक्टरसँग कुरा गर्दा तपाईँले किताबहरू, पत्रिकाहरू र पर्चाहरू फेला पार्न सक्नुहुन्छ, जसले तपाईँको शरीरमा हुने परिवर्तनहरू, विशेष गरी एस्ट्रोजेन र प्रोजेस्टेरोन हर्मोनहरूको बारेमा जानकारी दिन्छ। तपाईँको नजिकको स्वास्थ्य क्लिनिकले तपाईँलाई यस प्रकारको साहित्यहरू उपलब्ध गराउन सक्षम हुनुपर्छ। कतिपय महिला महिनावारी बन्दबाट डराउँछन् किनभने उनीहरूले सुनेका छन् कि त्यस समयमा एक महिला पागल हुन सक्छ। महिनावारी बन्दको समयमा भावनात्मक पीडा र शारीरिक असुविधा हुन सक्छ, तर यो सत्य होइन कि महिनावारी बन्दले पागलपन निम्त्याउँछ। यो विचार कहाँबाट आयो होला? तर केही महिलाहरूको लागि यो भावनात्मक रूपमा कष्टप्रद हुन सक्छ। सबै प्रकारका जीवन परिवर्तनहरू महिनावारी बन्दको रूपमा एकै समयमा भइरहेको हुन सक्छ। उनी मानसिक रूपमा यो सबैसँग सामना गर्न सक्षम छैनन्। उदाहरणको लागि, उनका छोराछोरीहरू अब हुर्किसकेका छन् र घर छोड्न थाल्छन्। तिनका पतिले जवान

मूल्यवान हुनुहुन्छ। तपाईँ कसैको लागि एकदमै महत्त्वपूर्ण हुनुहुन्छ। यो परमेश्वरको सन्तान हुनुको ठूलो आशिष हो। परमेश्वरको नजरमा हामी कत्तिको मूल्यवान छौँ भनी हामीले पत्ता लगाउँछौँ। एक महिलाले जति धेरै मूल्यवान महसुस गर्छ, महिनावारी बन्दमा भावनात्मक समस्याहरूको सामना कम हुन्छ। मानसिक स्वास्थ्यको बारेमा अर्को महत्त्वपूर्ण कुरा यो तथ्य हो कि तपाईँले जीवनलाई सार्थक, सन्तुष्ट र पूरा गर्नुहुन्छ। तपाईँसँग बाँच्नको लागि केही कारणहरू छन्। अध्ययनले देखाएको छ कि महिनावारी बन्दको समयमा काम गर्ने महिलाहरूले घरमा बस्ने महिलाहरू भन्दा राम्रो महसुस गर्दछन्। यसको मतलब यो होइन कि महिलालाई घरमा बस्नु नराम्रो हो, यसको सिधा अर्थ हो कि महिलाहरूलाई व्यस्त राख्न केही चाहिन्छ। उसलाई आफ्नो दिमाग व्यस्त राख्न केही चाहिन्छ। उसले जान्न आवश्यक छ कि ऊ उपयोगी छ र समाजमा योगदान गरिरहेको छ। राम्रो मानसिक स्वास्थ्य महिनावारी बन्दबाट गुज्रिरहेका महिलाहरूको लागि मात्र होइन, यो हाम्रो जीवनको हरेक चरणमा हाम्रो सामान्य स्वास्थ्य र कल्याणको अंश हो। वास्तवमा ती महिलाहरू जसले राम्रो मानसिकता राखेका छन्।

0: प्रिय दिदी बहिनीहरू, तपाईँले सुन्दै हुनुहुन्छ कार्यक्रम नारी आशा। हामी धेरै पटक महिलाहरूले जीवनको परिवर्तनको माध्यमबाट जाँदा निराशा र डिप्रेसन पनि अनुभव गर्छन्। परिवर्तन डरलाग्दो हुन सक्छ, विशेष गरी जब यसले हाम्रो स्वास्थ्यलाई असर गर्छ, तर यो जीवनको रोमाञ्चक समय पनि हुन सक्छ। जीवनको त्यो समयबाट गुज्रिएको एक व्यक्तिको रूपमा हामीले भर्खरै सुन्दै आएका छौँ। महिनावारी बन्द हुने जीवनको एक अवधिलाई राम्रोसँग वर्णन गर्न मेरो दिमागमा आउने शब्दहरू सुक्खा हुन्। प्रजनन वर्षहरू समाप्त हुनु र शरीरले यस चरणमा पहिले अनुभव नगरेको सुक्खापनको साथ अत्याधिक प्रतिक्रिया गरेको देखिन्छ। सुक्खा छाला, सुक्खा आँखा र तिर्खा। वास्तवमा यस समयमा जीवन आफैलाई अलि सुक्खा र बाँझो लाग्न थाल्छ। केटाकेटीहरू आफै गएका हुन सक्छन् र हामीले हाम्रो उपयोगिता समाप्त हुँदैछ भन्ने महसुस गर्न थाल्छौँ। तर ढुक्का हुनुहोस्, तपाईँको लागि अझै धेरै राम्रो छ। जीवनको यस सुक्खा समयको बेलामा सोच्दा मेरो दिमागमा बाइबलमा जान्छ र यसले सुक्खा र तिर्खा महसुस गर्ने व्यक्तिको बारेमा के भन्छ। यहुन्ना अध्याय 7 हामी यसुले विशेष चाडमा उपस्थित हुन र मन्दिरमा मानिसहरूलाई सिकाउने बारे पढ्छौ। चाडको अन्त्य हुन लागेको थियो र यसुले मानिसहरूलाई बताउनु पर्ने एउटा महत्वपूर्ण कुरा थियो। पद 37 भन्छ, अब चाडको पछिल्लो दिन अर्थात् चाडको प्रमुख दिनमा उभिएर यसुले उच्च स्वरमा यसो भन्नुभयो, यदि कोही तिर्खायो भने त्यो म कहाँ आओस् र पियोस्। 38 भन्दछ, जसले म माथि विश्वास गर्दछ धर्मशास्त्रले भने अनुसार त्यसको अन्तस्करणबाट जिउदो पानीका खोलाहरू बगी निस्कने छन् भनी धर्मशास्त्रले घोषणा गरेको छ। बाइबलमा यूहन्ना 4 अध्यायमा यसु र उनले इनारमा भेट्नुभएका एउटी स्त्रीको एउटा सुन्दर कथालाई हेरौं। धेरै देशहरूमा इनार एक धेरै महत्वपूर्ण स्थान थियो। त्यो एउटा ठाउँ थियो जहाँ मानिसहरूले डोरीमा आफ्नो बाल्टिन तल राखेर चिसो जीवन दिने पानी तान्न सक्थे। यो एउटा ठाउँ थियो जहाँ मानिसहरू प्राय भेट्थे र सँगै कुराकानी गर्थे, किनभने तिनीहरूले जीवनको लागि आवश्यक पानी जम्मा गरे। म तपाईँलाई परमेश्वरको वचन बाइबलबाट साँचो कथा सुनाउँछु। यहुन्ना 4 अध्याय, त्यहाँ याकुबको इनार थियो। यसु यात्राले थाक्नु भएको हुनाले त्यस इनारको छेउमा बसिरहनु भएको थियो। प्राय मध्याह भएको थियो। एउटी सामरी स्त्री पानी भर्न त्यहाँ आई। यसुले त्यसलाई भन्नुभयो, मलाई पानी पिउन देऊ। उहाँका चेलाहरू सहरमा खानेकुरा किन्न गएका थिए। तब सामरी स्त्रीले उहाँलाई भने, तपाईँ यहुदी भएर म सामरी स्त्रीको हातबाट कसरी पानी पिउनुहुन्छ? यहुदीहरूले सामरीहरूसँग केही सम्बन्ध राख्दैनन्। यसुले त्यसलाई भन्नुभयो, तिमीले परमेश्वरको वरदान र तिमीसँग पानी माग्ने व्यक्तिलाई चिनेकी भए तिमीले उसलाई माग्ने थियो र उसले तिमीलाई जिउँदो पानी दिने थियो। त्यस स्त्रीले उहाँलाई भने, हजुर, तपाईँसित उभाउने भाँडो छैन र इनार पनि गहिरो छ, तब तपाईँले कहाँबाट त्यो जिउँदो पानी ल्याउनुहुन्छ? के तपाईँ हाम्रो पुर्खा याकुब भन्दा ठुला हुनुहुन्छ? उनले हामीलाई यो इनार बनाइदिए र उनी आफैले, उनका सन्तान र उनका गाई वस्तुले यही इनारको पानी पिए। यसुले त्यसलाई भन्नुभयो, यो पानी पिउने प्रत्येक फेरि तिर्खाउने छ, तर जसले मैले दिने पानी पिउँछ त्यो कहिल्यै तिर्खाउने छैन। जुन पानी म त्यसलाई दिनेछु त्यो त्यसमा अनन्त जीवनको निम्ति उम्रिरहने पानीको मूल बन्नेछ। त्यसो भए यसुले जिउँदो पानी भन्नुभएको अर्थ यही हो। तिर्खा मेटाउन सधैँ फिर्ता जानुपर्ने भौतिक पानीको बारेमा उहाँले कुरा गर्नु भएन। उहाँ पवित्र आत्माबाट आउन स्मृतिको बारेमा कुरा गर्दै हुनुहुन्थ्यो। जब तपाईँले उहाँलाई विश्वासद्वारा स्वीकार गर्नुहुन्छ, आत्मिकी पुनर्जन्मको अनुभव गर्नुहुन्छ, जब यो हुन्छ, जीवित पानी एक चिरस्थायी झरना हुनेछ। एक वसन्त जो सुक्खा हुने छैन तपाईँलाई अनन्त जीवन दिनुहुन्छ। ती महिलालाई तिर्खा लागेको थाहा थियो। उनलाई थाहा थियो कि उनको जीवन परमेश्वरको अगाडि ठिक छैन। त्यसपछि के भयो जानौ।
1: जब तिनले येशु को हुनुहुन्छ र उहाँले तिनलाई के दिँदै हुनुहुन्छ भनी थाहा पाए, तब तिनले आफ्नो पानीको भाँडो इनारमा छोडिन् र मानिसहरूलाई येशुलाई भेट्न आऊ भनी गाउँतिर दौडिन्। गाउँका धेरै सामरीहरूले येशुमा विश्वास गरे र तिनीहरूले उहाँलाई आफ्नो गाउँमा बस्न र अझ धेरै कुरा बताउन बिन्ती गरे। त्यसैले उहाँ 2 बस्नुभयो। धेरैलाई उहाँको सन्देश सुन्न र विश्वास गर्न पर्याप्त भयो। यी साबरी स्त्रीले त्यो जिउँदो पानीमा विश्वास र अनुभव मात्र गरेनन्, तर उनको हृदयबाट पानी बग्यो र उनी धेरै मानिसहरूको लागि आशिषको कारण बनिन्। यदि तपाईँ आफ्नो जीवनको यो समयमा आउनु भएको छ र तपाईँको उपयोगिता समाप्त हुँदैछ जस्तो लाग्छ र तपाईँलाई सुक्खा र बाँझो महसुस भएको छ भने तपाईँ पनि यसु कहाँ आउन सक्नुहुन्छ र पिउन सक्नुहुन्छ। उहाँले तपाईँलाई जीवित पानीले भर्न सक्नुहुन्छ र तपाईँ पनि धेरै मानिसहरूको लागि आशिषको कारण बन्न सक्नुहुन्छ जुन जीवित पानी तपाईँको हृदयबाट अरूको लागि बग्दछ। आउनुहोस् हामी सँगै प्रार्थना गरौँ। परमेश्वर पिता, हामी तपाईँलाई धन्यवाद चढाउँछौँ कि तपाईँले जीवित पानीको रूपमा यीशुलाई हाम्रो निम्ति दिनुभयो। उहाँले हाम्रो लागि आफ्नो जीवन अर्पण गर्नुभएको छ। हामी तपाईँलाई धन्यवाद दिन्छौँ। हामी अहिले प्रार्थना गर्छौँ कि तपाईँले हामीलाई तपाईँको स्फूर्तिदायक आत्मिक पानीले भरिदिनुहोस्, ताकि यो हाम्रो वरपरका मानिसहरूको जीवनमा प्रवाहित हुन सकुन् र सबैजना आशिषित हुन सकुन्। यीशुको नाउँमा आमेन। प्रिय श्रोता मित्र, आज हामीले महिनावारी बन्द हुने विषयमा कुराकानी गर्यौँ, साथै महिनावारी बन्द हुने समयमा हुने सुक्खापनको बारेमा पनि कुराकानी गर्यौँ। त्यसै गरी हामी आत्मिकी रूपमा सुक्खा छौँ र हामीलाई तृप्त बनाउन प्रभु यीशु मात्र सक्षम हुनुहुन्छ भन्ने विषयमा पनि कुराकानी गर्यौँ। आजको कार्यक्रम यहाँहरूलाई कस्तो लाग्यो? मलाई विश्वास छ कि आजको कार्यक्रम यहाँहरूको लागि निकै नै उपयोगी ठहर भएको छ। प्रिय श्रोता मित्र, आजको कार्यक्रमको विषयमा यहाँहरूको केही सल्लाह, सुझाव र प्रतिक्रिया छ भने कार्यक्रमको अन्तमा दिने ठेगानामा लेखी पठाउनुहोला। हामीलाई सधैँ नै यहाँहरूको सल्लाह, सुझाव र प्रतिक्रियाको अपेक्षा रहनेछ। हवस् त, आजको लागि भने हामी तपाईँहरूबाट बिदा हुन चाहन्छौँ। जय मसीह, साथै नमस्कार।

0: प्रिय श्रोताहरू, आजको कार्यक्रम सुनि तपाईँलाई कस्तो लाग्यो? आशा गर्छौँ निश्चय नै आशिषमय भयो होला। यदि यस कार्यक्रमप्रति तपाईँको कुनै प्रश्न, जिज्ञासा र सुझाव छन् भने, साथै बाइबल सम्बन्धी कुनै पुस्तक पुस्तिका प्राप्त गर्न चाहनुहुन्छ भने निर्धक्क साथ हामीलाई पत्रचार गर्नुहोला। पत्रचारको लागि हाम्रो ठेगाना TWR नेपाल, GPO बक्स नम्बर 8975, EPC 2561, काठमाडौँ नेपाल। SMS को लागि NTC प्रयोगकर्ताको लागि मोबाइल नम्बर 9847036579 भने, एनसेल प्रयोगकर्ताको लागि मोबाइल नम्बर 9813300690, फोन नम्बर 01551100353, र साथै हाम्रो वेबसाइट www.twrnepal.com मा लगइन गरी अनलाइन मार्फत रेडियो पनि सुन्न सक्नुहुनेछ।
1: The best radio

0: आत्मिक गीत संगीत र वचन सुन्नका लागि
1: सुन्नुहोस् रेडियो छिमेकी 107.2 मेगाहर्ज।
2: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईँले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईँका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौ। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
3: नेपाल सरकार विज्ञापन बोर्ड।

0: रेडियो छिमेकीलाई माया गरी प्रार्थना आर्थिक तथा विभिन्न तरिकाले व्यक्तिगत र सामूहिक रूपमा साथ र सहयोग गर्नुहुने सम्पूर्ण शुभचिन्तकहरू, मण्डलीहरू, सङ्घ संस्थाहरू तथा सम्पूर्णमा यस रेडियो छिमेकीको तर्फबाट हार्दिक धन्यवाद व्यक्त गर्दछौँ।
1: In John 15 we read, greater love has no one than this, to lay down one's life for one's friend. That was John chapter 15 verse 13.
2: आजको वचन आशाको सन्देश नेपालद्वारा प्रकाशित दैनिक उपासना पुस्तिकाबाट आजको सन्देश।
3: साहसपूर्वक प्रार्थना गर्नुहोस्। पहिलो भाग चैमसी, आज शुक्रबार सेप्टेम्बर 11 तारिक, भदौ 26 गते। आजको बाइबल लेखन हिब्रूको पुस्तक 4 अध्यायको 16 पदबाट रहेको छ र यहाँसरी लेखिएको छ, यसकारण साहससँग अनुग्रहको सिंहासन नजिक जाओ। जब मार्टिन लुथरका सहकर्मी बिरामी परे, ती सुधारकले चङ्गाईको लागि साहसपूर्वक प्रार्थना गरे। धर्मशास्त्रबाट मैले सम्झन सके जति सबै प्रतिज्ञाहरू दावी गर्दै मैले सर्वशक्तिमानलाई ठूलो जोसका साथ विन्ती गरे र भने कि यदि अबदेखि मैले उहाँका प्रतिज्ञाहरूमा विश्वास कायम राख्ने हो भने उहाँले मेरो प्रार्थना पूरा गर्नुहुन्छ। जोन वेस्लीले आन्ध्र महासागर पार गर्दै गर्दा उनको जहाजमा ठूलो आँधीबेरीको सामना गर्नु पर्यो। कोठामा बसेर पढिरहेको समयमा उनले थाहा पाए कि हावाले जहाजलाई त्यसको मार्गबाट हटाउँदै थियो, त्यसैले उनले प्रार्थना गरे। उनका सहकर्मी एडम क्लार्कले उनको प्रार्थना सुने र लेखिराखे, सर्वशक्तिमान परमेश्वर, तपाईँ सर्वत्र राज्य गर्नुहुन्छ अनि सबै कुराले तपाईँको इच्छाको उद्देश्य पूरा गर्दछन्। यी हावा र छालहरूलाई आज्ञा दिनुहोस् कि तिनीहरूले तपाईँको आज्ञा पालन गरून् अनि हामीलाई छिटो र सुरक्षित रूपमा त्यो स्थानतर्फ लैजानुहोस् जहाँ हामी जान चाहन्छौँ। वेस्ले आफ्नो घोडामा उठे, आफ्नो पुस्तक उठाए र पढ्न जारी राखे। त्यसपछि एडम क्लार्क बाहिर डेकमा गए जहाँ उनले हावा शान्त भएको र जहाज आफ्नै मार्गमा चलिरहेको भेटाए। तर वेस्लीले त्यो उत्तर पाइएको प्रार्थनाको बारेमा कुनै टिप्पणी गरेनन्। क्लार्कले लेखे, उनले आफ्नो प्रार्थनाको सुनाई हुने थियो भने यति पूरा आशा गरेका थिए कि सुनाई भयो भने उनले यसलाई हल्का रूपमा लिए। प्रार्थनामा साहस धेरैका लागि असहज विचार हो। सर्वोच्च परमेश्वरको ढोका ढकढकाउनु, परमेश्वरसँग कुस्ती खेल्नु, के यस्तो प्रार्थना त्यति सम्मानजनक हुँदैन र? अनि अहंकारी पनि सायद त्यसो हुने थियो यदि परमेश्वरले हामीलाई यसरी प्रार्थना गर्न आमन्त्रित नगर्नु भएको भए। यसकारण साहससँग अनुग्रहको सिंहासन नजिक जाउँ र खाँचोको समयमा सहायता पाउनलाई कृपा र अनुग्रह प्राप्त गर्न सकौँ। के तपाईँ खाँचोको समयमा हुनुहुन्छ? परमेश्वरले तपाईँको प्रार्थनाको जवाफ दिनुहुनेछ र तपाईँको पक्षमा काम गर्नुहुनेछ भन्ने विश्वास गर्दै साहसपूर्वक अनुग्रहको सिंहासनमा जानुहोस्। आमेन। परमेश्वरले यहाँहरू सबैलाई हेरी आशिष दिउन्।
2: आजको वचन नेपालमै सर्वाधिक पढिने र सुनिने दैनिक उपासना पुस्तिका। हाम्रो ठेगाना आशाको सन्देश नेपाल, नखु, ललितपुर।
4: मोबाइल नम्बर 98082048470।
2: इमेल ठेगाना mos.radioministry@gmail.com।
4: आफू सुन्नुहोस् र आफ्ना मित्रहरूलाई पनि सुन्ने सल्लाह दिनुहोस्।
2: तपाईँको आजको दिन आशिषमय रहोस्। जय मसीह।
5: खुल्यो खुल्यो खुल्यो
6: होइन हो, के खुल्यो हजुर?
5: नेपालकै सबैभन्दा सस्तो कालिका नगर होराइजन चोकमा ओम शान्ति ड्राई क्लिनर्स खुल्यो भनेको के?
6: ओहो, हो र?
5: हजुर, ओम शान्ति ड्राई क्लिनर्स। यहाँ सबै किसिमका गलैचा

0: 98354
1: ड्राई क्लिनर्सको लागि एक मात्र नाम ओम शान्ति ड्राई क्लिनर्स तपाईँको सेवामा समर्पित।
2: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो छिमेकी 107.2 मेगाहर्ज।

0: सुन्नुहोस्, खुसी हुनुहोस्। रेडियो छिमेकी।
1: अब सुन्नुहोस् पुरा समाचार।
2: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसंख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
1: नियमित रूपमा हिड्डुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मद्दत गर्छ।
2: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
1: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौं।
2: चिल्लो पदार्थ, माछा मासु कम खाऊ। खानामा सागपात र फलफूल खाऊ।
1: मद्यपान र धूम्रपान सेवन नगरौं।
2: स्वस्थ रहौं, सुखमय जीवन बिताऊ।
1: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: हरेक शनिबार र आइतबार बिहान 10 बजे सुन्न नभुल्नुहोला भाषाको सन्देश कार्यक्रम डाक्टर वरिष्ठ पास्टर सिमोन पाण्डे ज्यूबाट।
1: रेडियो छिमेकी सुन्दै हुनुहुन्छ हजुर तपाईँहरू।

0: रेडियो छिमेकी 107.2 मेगाहर्ज।
1: नमस्ते डाक्टर सर।
2: नमस्ते, बस्नुहोस् न, भन्नुहोस् त के हो?
1: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन, बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
2: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ। ओहो, अनि खाना कति हो खान्छ नि?
1: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
2: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो, बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्, यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य सङ्गठनले त 1 वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। 2-4 वर्षका बालबालिकालाई दैनिक 1 घन्टाभन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
1: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
2: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ, उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
1: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
2: हो नि, बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न सुरु गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
3: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाऊ।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो छिमेकी।
1: Romans 8 says, For I am convinced that neither death nor life, neither angels nor demons, neither the present nor the future, nor any powers, neither height nor depth, nor anything else in all creation will be able to separate us from the love of God that is in Christ Jesus our Lord. That was Romans chapter 8 verses
2: 38
3: and 39. आजको बाइबल लेखण्ड हिब्रूको पुस्तक 4 अध्यायको 16 पदबाट रहेको छ र यहाँ यसरी लेखिएको छ, यसकारण साहससँग अनुग्रहको सिंहासन नजिक जाओ। जब मार्टिन लुथरका सहकर्मी बिरामी परे, ती सुधारकले चङ्गाईको लागि साहसपूर्वक प्रार्थना गरे। धर्मशास्त्रबाट मैले सम्झन सके जति सबै प्रतिज्ञाहरू दावी गर्दै मैले सर्वशक्तिमानलाई ठूलो जोशका साथ विन्ती गरे र भने कि यदि अबदेखि मैले उहाँका प्रतिज्ञाहरूमा विश्वास कायम राख्ने हो भने उहाँले मेरो प्रार्थना पूरा गर्नुहुन्छ। जोन वेस्लीले आन्ध्र महासागर पार गर्दै गर्दा उनको जहाजमा ठूलो आँधीबेरीको सामना गर्नु पर्यो। कोठामा बसेर पढिरहेको समयमा उनले थाहा पाए कि हावाले जहाजलाई त्यसको मार्गबाट हटाउँदै थियो। त्यसैले उनले प्रार्थना गरे। उनका सहकर्मी एडम क्लार्कले उनको प्रार्थना सुने र लेखिराखे, सर्वशक्तिमान परमेश्वर, तपाईँ सर्वत्र राज्य गर्नुहुन्छ अनि सबै कुराले तपाईँको इच्छाको उद्देश्य पूरा गर्दछन्। यी हावा र छालहरूलाई आज्ञा दिनुहोस् कि तिनीहरूले तपाईँको आज्ञा पालन गरून् अनि हामीलाई छिटो र सुरक्षित रूपमा त्यो स्थानतर्फ लैजानुहोस् जहाँ हामी जान चाहन्छौँ। वेस्ली आफ्नो घोडामा उठे, आफ्नो पुस्तक उठाए र पढ्न जारी राखे। त्यसपछि एडम क्लार्क बाहिर डेकमा गए जहाँ उनले हावा शान्त भएको र जहाज आफ्नै मार्गमा चलिरहेको भेटाए। तर वेस्लीले त्यो उत्तर पाइएको प्रार्थनाको बारेमा कुनै टिप्पणी गरेनन्। क्लार्कले लेखे, उनले आफ्नो प्रार्थनाको सुनाई हुने थियो भने यति पूरा आशा गरेका थिए कि सुनाई भयो भने उनले यसलाई हल्का रूपमा लिए। प्रार्थनामा साहस धेरैका लागि असहज विचार हो। सर्वोच्च परमेश्वरको ढोका ढकढकाउनु, परमेश्वरसँग कुस्ती खेल्नु, के यस्तो प्रार्थना त्यति सम्मानजनक हुँदैन र? अनि अहंकारी पनि सायद त्यसो हुने थियो यदि परमेश्वरले हामीलाई यसरी प्रार्थना गर्न आमन्त्रित नगर्नु भएको भए। यसकारण साहससँग अनुग्रहको सिंहासन नजिक जाउँ र खाँचोको समयमा सहायता पाउनलाई कृपा र अनुग्रह प्राप्त गर्न सकौँ। के तपाईँ खाँचोको समयमा हुनुहुन्छ? परमेश्वरले तपाईँको प्रार्थनाको जवाफ दिनुहुनेछ र तपाईँको पक्षमा काम गर्नुहुनेछ भन्ने विश्वास गर्दै साहसपूर्वक अनुग्रहको सिंहासनमा जानुहोस्। आमेन। परमेश्वरले यहाँहरू सबैलाई धेरै आशिष दिउन्।
2: आजको वचन नेपालमै सर्वाधिक पढिने र सुनिने दैनिक उपासना पुस्तिका। हाम्रो ठेगाना आशाको सन्देश नेपाल, नखु, ललितपुर।
4: मोबाइल नम्बर 98082408470।
2: इमेल ठेगाना mos.radioministry@gmail.com।
4: आफू सुन्नुहोस् र आफ्ना मित्रहरूलाई पनि सुन्ने सल्लाह दिनुहोस्।
2: तपाईँको आजको दिन आशिषमय रहोस्। जय मसीह।
5: खुल्यो खुल्यो खुल्यो
6: होइन हो, के खुल्यो हजुर?
5: नेपालकै सबैभन्दा सस्तो कालिका नगर होराइजन चोकमा ओम शान्ति ड्राई क्लिनर्स खुल्यो भनेको के?
6: ओहो, हो र?
5: हजुर, ओम शान्ति ड्राई क्लिनर्स। यहाँ सबै किसिमका गलैचा, कार्पेट, ब्लाङ्केट, कोट, शर्ट, पाइन्ट, साडी, कुर्ता सुरुवाल, लेदरका कपडाहरू, लेहेङ्गा, जिन्सका कपडाहरू आदि सुपथ मूल्यमा क्लिनिङ गरिन्छ। होटेल, होस्टेल, हस्पिटल र ट्रेन्ट हाउस आदिका कपडाहरू क्लिनिङ गर्नु परेमा हामीलाई निर्धक्क भएर सम्झनुहोस्। सम्पर्क गरेको दुई घण्टामा हामी तपाईँको सेवामा हाजिर हुनेछौँ। होम डेलिभरीको पनि सुविधा रहेको छ। प्रोप्राइटर देवराज।
7: थप जानकारीका लागि सम्पर्क नम्बर 97479-17-23, 98139-84-72।
5: ड्राई क्लिनर्सको लागि एकमात्र नाम ओम शान्ति ड्राई क्लिनर्स, तपाईँको सेवामा समर्पित।

0: ओहो काकी, के को सिंगर पटार हो यस्तो? घर त उज्यालो देखिन्छ त।
1: छोरीको बिहे आउनै लाग्यो, त्यही भएर।
0: के रे, नानी त भर्खर 17 की लागि होइन र?
1: हो बाबु, अस्ट्रेलिया बस्ने केटो, राम्रो घर छ, छोरी पनि खुसी नै छे, त्यसैले हामीले त बिहे गरिदिने निर्णय पो गर्यौं।
0: हैट काकी हजुरहरू, यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन। छोरीलाई राम्रोसँग पढाए, देश विदेश आफै घुमिहाल्छन् नि, विदेश जानै बिहे गर्नुपर्छ त। हेर्नुहोस् काकी, 20 वर्ष नपुगी बिहे गर्ने गराउने दुवैलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ। उमेर नपुगी गरेको बिहे स्वत बदर पनि हुन्छ।
1: ए हो र?
2: नेपाल सरकार विज्ञापन बोर्ड।

0: आशाको सन्देश कार्यक्रम डाक्टर वरिष्ठ पास्टर सिमोन पाण्डे ज्यूबाट
1: रेडियो छिमेकी तपाईँ सम्पूर्ण सहयोगदाताहरूलाई धन्यवाद भन्दछ। सर्वाधिक पढिने आजको वचन दैनिक उपासना पुस्तिका तपाईँ सबैको लागि उपहार स्वरूप निःशुल्क उपलब्ध छ।

0: लुगा लगाऊ, गाडी चढ्ने ठाउँसम्म जाऊ, गाडी चढ अस्पताल पुगेर पुर्जी काट, लाइन लाग, कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ।
1: के भयो बोलादै, के गुनगुनाइरहेको?
0: होइन, बुढीलाई डाक्टरकोमा लानु पर्ने, कति समय लाग्छ भनेर यसो हिसाब गरेको।
1: हेत्तेरी, अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त। अब त सिधै हाम्रो पात्र खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु,
0: यति सजिलै?
1: अनि त अब हाम्रो पात्र एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ। न पैसा लाग्छ धेरै, न समय जान्छ खेरै।

0: 107.2 MHz.
1: I look to the mountains, where will my help come from? My help will come from the Lord who made the heavens and the earth. Psalms 121, verse 1.
2: रेडियो कार्यक्रम जोनी एन्ड फ्रेन्ड्स अर्थात् जोनी र साथीहरूका संस्थापक जोनी एरिक्सन टाडा एक लोकप्रिय लेखिका, प्रभावकारी वक्ता र अन्तर्राष्ट्रिय जगतमा अपाङ्गता भएका व्यक्तिहरूका माझमा आफ्ना उत्साहका वचनहरूद्वारा आशा र प्रोत्साहन दिने प्रसिद्ध व्यक्तिको रूपमा स्थापित हुनुहुन्छ। उहाँका यिनै वचनहरूलाई हाम्रो आफ्नै नेपाली भाषामा अनुवाद गरी आशाको सन्देश नेपाल मार्फत प्रस्तुत गर्दैछौ। रेडियो कार्यक्रम जोनी र साथीहरू।
3: मेरो परमेश्वरद्वारा आशिषित घाउको निशानी। मसँग मेरो घाँटीमा 4 इन्च लामो एउटा खत वा निशान छ र म त्यसलाई कुनै पनि हालतमा बदल्न चाहन्न। नमस्ते तथा जय मसीह। जोनी र साथीहरूमा स्वागत छ। म जोनी एरिक्सन टाडा हुँ। हो, मैले आफ्नो घाँटी भाँचेको धेरै दशकहरू बितिसक्दा पनि तपाईँ अझै पनि त्यो निशान देख्न सक्नुहुन्छ। मैले तपाईँलाई भन्नुपर्छ, यो निशान मैले पानीमा डुबुल्की मार्दाको होइन। यो निशान तब आयो जब डाक्टरहरूले मेरो घाँटीको अगाडिको भाग काटेर मैले भाँचेको दुईवटा मेरुदण्डका भित्रको भागलाई जोड्नका लागि शल्यक्रिया गरे। त्यो शल्यक्रिया भएको धेरै महिनासम्म, लगभग 1 वर्षसम्म, म आफ्नो घाँटीको अगाडिको त्यो 4 इन्चको नराम्रो रातो घाउ लुकाउन धेरै कोसिस गर्थे। मैले त्यसलाई मेट्ने आशामा त्यसमा भिटामिन ई लगाए। यो यति ठुलो थियो कि मेकअपले पनि ढाक्न सकिँदैन थियो। त्यसैले केही समयसम्म म टर्क लनेक अर्थात् घाँटी ढाक्ने स्वेटर मात्र लगाउँथे। गर्मीमा पनि म त्यो निशानलाई लिएर यति लाज मान्थे। समय बित्दै जाँदा रातो रङ हराउन थाल्यो र मलाई लाग्छ मैले लगाएको सबै भिटामिन ईले गर्दा त्यो चिल्लो देखिन थाल्यो। समय बित्दै जाँदा त्यस निशानप्रतिको मेरो सोचाइ पनि बदलियो, तर अर्को कुरा पनि बदलियो। म परमेश्वरको वचन पढिरहेकी थिएँ, विशेष गरी हाम्रो दुःखको बीचमा उहाँको योजना र उद्देश्यका बारेका अंशहरू, र त्यही कुराले सबै फरक बनायो। निशानहरू र त्यसले प्रतिनिधित्व गर्ने दुःखहरूप्रतिको मेरो दृष्टिकोण तब परिवर्तन हुन थाल्यो जब म विश्वस्त भएँ कि परमेश्वरले त्यो भाँचिएको घाँटीबाट चमत्कारिक र शक्तिशाली काम गर्नुहुनेछ। र जब मैले त्यो अद्भुत कुरा देख्न थालेँ जुन परमेश्वर गरिरहनु भएको थियो। तपाईँलाई थाहा छ, मेरो व्हील चेयरले सुसमाचार सुनाउने ढोका कसरी खोलिदियो। खैर, म तपाईँलाई भन्छु, त्यो निशान मेरो भाँचिएको घाँटीको प्रतीक थियो र त्यो केही यस्तो कुरा बन्यो जसमा मैले गर्व गर्न सक्थे। म आफ्नो पीडामा गर्व गर्न सक्थे, त्यो निशानमा गर्व गर्न सक्थे, जसरी बाइबलले मलाई त्यसो गर्न भनिरहेको थियो। र मेरो घाँटीको त्यो निशानले देखाउँथ्यो कि म येशूको अद्वितीय, असामान्य र विशेष तरिकाले सम्बन्धित छु। यो मेरो लागि राम्रो शब्दको अभावमा भन्नुपर्दा उहाँका दुःखहरूमा सहभागी हुने संगतिको सुरुवाती चिन्ह थियो। तपाईँलाई थाहा छ, मैले हालै प्रेरित पावलका गलाती 6:17 शब्दहरू पढ्दा यो कुरा सोचे। उहाँले त्यहाँ भन्नुहुन्छ, किनकि म आफ्नो शरीरमा यीशुसँग सम्बन्धित भएको देखाउने निशानहरू बोक्दछु। वाओ, यसको बारेमा सोच्नुहोस्। प्रेरित जस्तै मेरो घाँटीको त्यो घाउ ममाथि परमेश्वरको स्वामित्वको चिन्ह हो। र सुन्नुहोस्, प्रभु आफै पनि ती निशानहरू बोक्नुहुन्छ, किनभने यसैया 49 हामीलाई भन्छ कि उहाँले हामीलाई उहाँको हातको हत्केलामा खोप्नु भएको छ। तपाईँलाई थाहा छ, म कल्पना गर्न चाहन्छु कि जब परमेश्वर भन्नुहुन्छ कि उहाँले हामीलाई आफ्नो हातको हत्केलामा खोप्नु भएको छ, त्यो खोपेको त्यो निशान उहाँको हातमा ठोकिएको किलको घाउ हो। उहाँका ती किल्लाका छापहरू हेर्नुहुन्छ र हामीलाई सम्झनुहुन्छ। मित्र, तपाईँमाथि परमेश्वरको स्वामित्वको चिन्ह के हो? सायद त्यो एउटा निशान होला, वा एउटा बैसाखीको सहारा, एउटा कान सुन्ने यन्त्र, वा ढाड वा घुँडाको ब्रेस होला। खैर, यदि त्यो शारीरिक समस्याले तपाईँलाई येशूमाथि अझै जोरदारसँग भर पर्न बाध्य बनाएको छ भने त्यसको अर्थ छ यो परमेश्वरको आवश्यकताको मूर्त सम्झना हो। त्यसैले सोच्नुहोस्, तपाईँको शरीरमा चोट लागेको छ, ताकि यसले तपाईँको जीवनमा परमेश्वरको स्वामित्व देखाओस्। सबैले देखुन् कि तपाईँ उहाँका हुनुहुन्छ। त्यसैले जेसुकै त्यो निशान वा शारीरिक सम्झना होस्, त्यसको बारेमा गर्व गर्न एक मिनट लिनुहोस्। के त्यसो गर्नुहुन्छ? अरूलाई साथै नदेखिने शैतान र स्वर्गदूतहरूको संसारलाई पनि भन्नुहोस् कि जुन निशानलाई लिएर तपाईँ पहिले लाज मान्नुहुन्थ्यो, त्यसले तपाईँलाई येशूमाथि निर्भर राख्छ र तपाईँ यो संसारको नभएर उहाँको हुनुहुन्छ। र तपाईँले गर्व गर्दा याद गर्नुहोस् कि प्रभुले पनि उहाँसँग तपाईँको सम्बन्ध देखाउने आफ्नै शारीरिक सम्झना बोक्नुहुन्छ, र किनभने तपाईँ उहाँको हातको हत्केलामा खोपिनु भएको छ। वाव, कति अद्भुत निशान! आज परमेश्वरले तपाईँलाई आशिष दिउन् र जोनी र साथीहरू सुन्नु भएकोमा धन्यवाद। आमेन।
2: हवस् त श्रोताबिन, यहाँहरूले यस रेडियो कार्यक्रम जोनी र साथीहरू सुनेर पक्कै उत्साहित एवं प्रोत्साहित हुनुभयो होला भन्ने आशा हामी गर्दछौ। यहाँहरूको केही सल्लाह, सुझाव तथा प्रतिक्रिया भएमा हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ। आशाको सन्देश नेपाल, नक्कु, ललितपुर। मोबाइल नम्बर 98082048470। रेडियो कार्यक्रम जोनी र साथीहरूको अर्को भाग लिएर हामी फेरि आउने नै छौँ। सुन्न नभुल्नुहोला। धन्यवाद।
0: शुभ प्रभात गुरुआमा।
4: शुभ प्रभात, बस। आज हामी के विषयमा छलफल गर्छौ?
0: वैदेशिक रोजगारीको विषयमा गुरुआमा।
4: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन्? पालै पालो भन त।
5: सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
4: हो, अरू भन त।
6: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ।
7: वैधानिक रूपमा प्रमाण पत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
4: स्याबास, कति राम्रा र व्यवहारिक सुझावहरू राख्यौ। अरूको पनि केही छ कि?
8: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानुनका बारेमा जानकारी राख्नुपर्छ। सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ।
9: कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा।
7: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ।
4: हो, वैदेशिक रोजगारीमा जाँदा अप्नाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी छरछिमेक र साथीभाइहरूलाई पनि बताउनु पर्छ।
0: हस गुरुआमा।
10: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: Radio Smithy 107.2 MHz.
1: The Lord is my shepherd, I shall not want. Psalms chapter 23, verse 1.
2: प्रिय श्रोताहरू, आज हामी त्यस्तो संसारमा रहेका छौँ जुन अन्धकार, पाप, दुष्ट अनि भ्रष्टताले भरिएको छ। संसारमा शान्ति आनन्द छैन। यस्तो परिस्थितिमा हामीलाई जीवनको सच्चा शान्ति, सच्चा मार्ग देखाउन, नैतिकवान जीवन जिउन, आत्मा शान्तिको जीवन, आदर्श जीवन जिउन मार्गदर्शन गर्नको लागि परमेश्वर र परमेश्वरको वचन धर्मशास्त्रको ठुलो हात हुन्छ। यही विचारलाई मनमा लिएर आज हामी पवित्र धर्मशास्त्र बाइबलबाट सन्देश सुन्नेछौँ।
3: आज म तपाईँहरूको बीचमा जब राजा मसीहा शासन गर्नुहुन्छ भन्ने विषयबाट बोल्न गइरहेको छु अनि आज हामी भाग एक मात्र हेर्छौँ। प्रियहरू, विश्वमा देशहरूको सरकारहरू अक्सर परिवर्तन हुन्छ। इतिहासकालमा केही देशका शासकहरू असल शासकहरू थिए, कोही असल थिएनन्। र कोही शासकहरूले मानिसहरूलाई पूर्ण सहयोग गर्न चाहन्थे, तर कति शासकहरूले मानिसहरूको शोषण मात्र गरे। एउटा समय आउँदैछ मेरो मित्रहरू, जब एक संसारको शासक एक असल र धर्मी हुनेछ। म त्यो समयमा राजा मसीहले शासन गरेको समयलाई बताउन चाहन्छु। यो समय समृद्धिको समय देखिन्छ। विचार गर्दा यो अर्को नयाँ युगको सुरुवात हो। मण्डली र संसारको इतिहासभरि कोही मानिस छन्, शासक छन्, जसले केही हदसम्म शान्तिको युगमा ल्याउन सक्ने कुराको अधिकार छ भने त्यो मात्र ख्रिस्ट येशूमा सम्भव छ। उहाँले मात्र नयाँ युगको सुरु गर्न सक्नुहुन्छ। येशूले भविष्यवाणी गर्नुभयो कि युगको अन्त हुन अघि युद्ध र युद्धको अपभा, ठाउँ ठाउँमा महामारी र भूकम्पहरू आउनेछ। घटनाहरू संसारभरि मानिसहरूको बिचमा देखिनेछ। मलाई लाग्छ कि साँच्चै नै त्यो समय आइसकेको छ जब हामीले येशूका वचनहरू सुन्छौँ। उहाँले भन्नुभएको, जब तपाईँले घटनाहरू घटेको देख्नुहुन्छ तब तपाईँको टाउको उठाउनुहोस् र हेर्नुहोस्, तपाईँको छुटकाराको दिन नजिकै आइपुगेको छ। एक समय आउँदैछ जब संसारमा शासन गर्ने एकजना आउँदै हुनुहुन्छ, उहाँ राजा मसीहा हुनुहुन्छ। यसैले आउनुहोस् प्रकाश 20:1-6 खण्डलाई हेरौँ। यहाँ लेखेको छ, मैले एक स्वर्गीय दूतलाई स्वर्गीयबाट ओर्लिरहेको देखेँ। त्यो स्वर्गीय दूतसित अतल खाडलको चाबी थियो। त्यो स्वर्गीय दूतले आफ्नो हातमा एक ठूलो साङ्लो पनि समातेको थियो। त्यो स्वर्गीय दूतले त्यो विशाल सर्पलाई पक्रे। त्यो विशाल सर्प दानव अथवा शैतान हो। त्यो स्वर्गीय दूतले त्यसलाई त्यो साङ्लीले 1,000 वर्षको निम्ति बाँधे। त्यो स्वर्गीय दूतले त्यो सर्पलाई त्यो अतल खाल्डामा हालिदिए अनि त्यसलाई बन्द गरिदिए। त्यो स्वर्गीय दूतले सर्पलाई ताला लगाइदिए ताकि 1,000 वर्षसम्म राष्ट्रहरूलाई छल्न नसकोस्। 1,000 वर्षपछि केही समयको निम्ति त्यो सर्पलाई मुक्त पार्नुपर्छ। तब मैले केही सिंहासनहरू जहाँ मानिसहरू बसेको देखे। यी मानिसहरू तिनीहरू थिए जसलाई न्याय गर्ने अधिकार प्रदान गरिएको थियो। अनि मैले ती मानिसहरूको आत्मा देखे जसलाई मारिएको थियो, किनभने तिनीहरू येशूको सत्यता अनि परमेश्वरको सन्देशप्रति विश्वासी थिए। ती मानिसहरूले त्यो पशु अनि त्यसको मूर्तिको उपासना गरेनन्। तिनीहरूले आफ्नो निधार वा आफ्नो हातमा त्यो पशुको छाप लगाएनन्। ती मानिसहरू फेरि जीवित भए अनि ख्रिस्टसँग 1,000 वर्षसम्म शासन गरे। 1,000 वर्ष पुरा नहुन्जेलसम्म अन्य मानिसहरू फेरि जीवित भएनन्।
4: यो मृत्युपछि बौरिने प्रथम पल्ट हो। ती मानिसहरूले जो पहिलो पुनरुत्थानमा सहभागी भए तिनीहरू धन्य अनि पवित्र हुन्। यी मानिसहरूमाथि दोस्रो मृत्युको कुनै अधिकार छैन। ती मानिसहरू परमेश्वर अनि ख्रिस्टको निम्ति पुजारीहरू हुनेछन्। तिनीहरूले 1,000 वर्षको निम्ति शासन गर्नेछन्। शैतानको पराजय हुनेछ। प्रियहरू, यी पदहरूले हामीलाई मसीहको शासनको बारेमा धेरै स्पष्ट निष्कर्षहरू निकाल्न मद्दत गर्दछ। पहिलो निष्कर्ष, शैतानलाई बाँधिनेछ। समय धेरै स्पष्ट रूपमा व्याख्या र व्यवस्थापन गरिएको छ। 19 अध्यायको प्रसङ्गमा त्यहाँ केही महत्त्वपूर्ण घटनाहरू छन् जहाँ शैतानलाई बाँधिनेछ। अध्याय 19ले हामीलाई प्रभुको शक्ति र महिमा, महान महिमामा आउने कुराको वर्णन गर्दछ।
3: प्रिय, युद्धको समय तालिका तोकिएको छ। जब प्रभु येशूले पशु शैतानलाई र झुट्टा अगमवक्तालाई जित्नुहुन्छ तब उहाँले त्यस शैतानलाई आगोको गन्धको कुण्डमा फालिदिनुहुन्छ। तब हामीलाई यो भनिएको छ कि स्वर्गीयबाट एउटा स्वर्गीय दूत तल पृथ्वीमा आएर शैतानलाई बाँध्नेछ। त्यसैले समयले ख्रिस्ट विरोधीलाई जरैदेखि उखेल्नेछ। समयको अवधि एकदम स्पष्ट रूपमा भनिएको छ। समय 1,000 वर्षको हुनेछ र यो समय पृथ्वीको समय हो। बाइबलले हामीलाई बताउँदछ कि स्वर्गीयको समय बारेमा दोस्रो पत्रुस 3:8 यो लेखिएको छ, जहाँ हामीलाई बताइएको छ कि प्रभुको साथ एक दिन 1000 वर्ष र 1000 वर्ष एक दिन बराबर हुन्छ। तर जब पनि परमेश्वरले पृथ्वीको समयलाई हेर्नुहुन्छ, उहाँले विशेष तवरले वर्षहरूलाई हेर्नुहुन्छ। त्यसैले हामी पक्का हुन सक्छौँ कि शैतानको बन्धनको समय 1000 वर्ष हुनेछ। तब त्यहाँ एक शर्त छ, स्वर्गीयबाट तल आउनुभएको स्वर्गीय दूतको हातमा एक ठुलो साङ्लो हुनेछ। उहाँले त्यस अजिङ्गर, त्यो पुरानो सर्प जो शैतान हो, उसलाई समात्छ, 1000 वर्षको निम्ति उसलाई बाँध्नेछ। र यहाँ केही व्यक्तिहरू आश्चर्यचकित हुन्छन् कि आत्मालाई कसरी साङ्लोले बाँध्न सकिन्छ। मेरो उत्तर सरल छ, परमेश्वरले यी आवश्यक सामग्रीहरूलाई प्रयोग गर्नुहुन्छ। नयाँ करारमा दिइएको पक्कै पनि यो श्रृङ्खला हो, त्यसले हामीलाई कुनै समस्या नपारोस्, किनकि शैतानलाई बाँध्नको लागि परमेश्वरले जे पनि प्रयोग गर्नुहुनेछ यसमा हामी पूर्ण रूपमा ढुक्क हुन सक्छौँ। र शैतानलाई बाँध्नु भनेको के हो? कारण पद 3 दिएको छ, त्यसले अन्य जातिहरूलाई धोका दिन्छ। मण्डली र राष्ट्रहरू बीचको भिन्नता हुनुपर्दछ। हाम्रो नयाँ नियमको भाषाको राष्ट्रहरू र मण्डलीका लागि छुट्टै शब्द छ, एक्लिसिया। यी कुराहरूले तपाईँलाई कहिले पनि अन्यलमा पार्नुहुन्न। शैतानलाई 1000 वर्षको लागि बाँध्नुको कारण यो छ कि त्यो 1000 वर्ष अवधिमा राष्ट्रहरूमा धोका नदियोस्। शब्द राष्ट्र र मण्डलीको बीचमा केही सम्बन्ध छैन। र पाउलले कोरन्थीहरूलाई लेखेको दोस्रो पत्रमा शैतानले आफूलाई ज्योतिमय स्वर्गीय दूतमा परिणत गर्न संकेत गर्छ। एफिसी 6:16 जब उहाँले एफिसियसलाई पत्र लेखे तब भने, विश्वासको ढाल बोक्नु आवश्यक छ, जसद्वारा हामी दुष्टको ज्वलन्त बाणलाई निभाउन सक्षम हुन्छौँ। जब पत्रुसले आफ्नो पहिलो पत्र लेखे तब उसले भने कि हामी शैतानको प्रतिरोध गर्छौँ, किनकि ऊ गर्जने सिंह जस्तै कसलाई कहाँ भेटौँ र खाइहालौँ भनी खोजी हिँड्छ। र निष्कर्ष यो हो कि अहिले शैतान बाँधिएको छैन, तर पछि त्यो बाँधिनेछ। र दोस्रो निष्कर्ष, मसीहाले राज्य गर्नुहुनेछ। मसीहाको शासनकालको समय 2 र विशेष रूपमा वर्णन गरिएको छ। यो एक समय चाहिँ 1000 वर्षको हुनेछ। यसको अर्थ यो कि मसीहाले त्यस जङ्गली जनावर शैतानको पतनपछि राज्य गर्नुहुनेछ। जब उहाँ शक्ति र महान महिमामा आउनुहुनेछ, तब त्यस पशु र झुटो अगमवक्ताको सेनालाई खत्तम पार्नुहुनेछ। उहाँले त्यो पशु अनि झुटो अगमवक्तालाई त्यो अग्निकुण्डमा फाल्नुहुनेछ। मसीहले आफ्नो शत्रुको इन्साफ र शैतानलाई बाँधेपछि विशेष समयमा शासन गर्नुहुनेछ। यो धेरै पुरानो करारको धर्मशास्त्र वचनको पूर्णता हो। यसैया 9:6-7 लेखिएको वचन यो छ, किनभने हाम्रो निम्ति एउटा बालक जन्म भएको छ, हाम्रो निम्ति एउटा छोरो दिइएको छ, शासन उहाँको कानमा हुनेछ, र उहाँ अचम्मको सल्लाहकार, शक्तिशाली परमेश्वर, अनन्तको पिता, शान्तिको राजकुमार कहलाइनुहुनेछ। उहाँको शासन र शान्तिका वृद्धिको अन्त्य कहिले हुने छैन। दाउदको सिंहासन र तिनको राज्यमाथि त्यसलाई न्याय र धार्मिकताको स्थान साथ स्थापित गरी स्थिर गराउन त्यस बेलादेखि सदाको निम्ति उहाँले राज्य गर्नुहुनेछ। सर्वशक्तिमान परमप्रभुको जोशले यो पूरा गर्नुहुनेछ। मित्र, हामीले यो पूरा भएको कुरा कसरी निश्चित हुन सक्छौँ? यो यहाँको अन्तिम वाक्यलाई ध्यान दिउँ। सेनाहरूका परमप्रभुले यो जोशले काम गर्नुहुनेछ। भजनकारले मसीहाको शासनकाललाई राम्रोसँग बुझेका थिए। उसले भजन सङ्ग्रह 110:1-2 भन्छन्, परमप्रभु मेरो परमप्रभु भन्नुहुन्छ, परमप्रभु मेरो परमप्रभुलाई भन्नुहुन्छ, तिमी मेरो दाहिने हातपट्टि बस जबसम्म म तिम्रो शत्रुलाई तिम्रो खुट्टाको पौदान तुल्याउँदिन। परमप्रभुले सियोनबाट तपाईँको शक्तिशाली राजदण्डको विस्तार गर्नुहुनेछ र तपाईँका शत्रुहरूमाथि तपाईँले शासन गर्नुहुनेछ। मित्र, नयाँ करारमा मसीहाको शासनकालको सम्बन्धमा केही वचनहरू दिइएको छ। जब गाब्रियल स्वर्गीय दूत मरियमको अगाडि आउँदछ र भन्दछ, नडराऊ मरियम, किनभने तिमीले परमेश्वरबाट कृपा पाएकी छौ, अब हेर तिमीले गर्भधारण गर्नेछौ र एउटा छोरो जन्माउने छौ र तिमीले उहाँको नाम येशु राख्नेछौ र उहाँ महान हुनुहुनेछ, परम प्रधानको पुत्र कहलाइनुहुनेछ र परमप्रभु परमेश्वरले उहाँलाई उहाँको पुर्खा दाउदको सिंहासन दिनुहुनेछ र उहाँले याकुबको वंशमाथि सदा सर्वदै राज्य गर्नुहुनेछ। उहाँको राज्यको अन्त्य हुने छैन। लुका 1:30-33 अनुसार यो हामी हेर्छौँ। मित्र, मसीहले आफ्ना पिता दाउदको सिंहासन र याकुबको घरानामाथि सधैँको निम्ति शासन गर्नुहुन्छ। एकपटक जब येशूका चेलाहरूले उहाँलाई सोधे कि हामीले तपाईँले कसरी पछ्याएको तपाईँ चाहनुहुन्छ, तब येशूले तिनीहरूलाई जवाब दिनुभयो कि साँच्चै म तिमीहरूलाई भन्दछु, तिमीहरू जो मेरो पछि लागेका छौ, नयाँ सृष्टिमा जब मानिसको पुत्र आफ्नो महिमाको सिंहासनमा बस्नेछ र इसरायलका 12 कुलमाथि तिमीहरूले इन्साफ गर्नेछौ। पाउलले रोमीको पुस्तकमा भन्छ कि पाउलले रोमीहरूलाई लेखेको पत्रबाट हामी थाहा पाउँछौँ कि ख्रिस्टको शासनले संसारलाई पुनः स्थापना गर्नेछ र अदनको बगैँचाको वातावरणलाई पुनः फर्काइल्याउनेछ भन्ने कुराको प्रारम्भिक अवस्थामा नै हामी बुझ्न सक्छौँ। यो धर्मशास्त्रबाट यो स्पष्ट हुनुपर्दछ कि मसीहले यस पृथ्वीमा शासन गर्नुहुनेछ। उहाँले अब शासन गर्नुहुनेछ। उहाँको समय नजदिक छ। हामी तयार हुनुपर्दछ।

प्रिय श्रोता, यो प्रसारण मार्फत यो अवगत गराउन चाहन्छौ कि प्रभुको सेवाको लागि यहाँहरूको साझेदारी नित्यन्त आवश्यकता छ। यहाँहरूले प्रार्थनाको साथसाथै आर्थिक सहायता गर्न अनुरोध गर्दछौ। तपाईँहरूको सानो भन्दा सानो भेटी किन नहोस्, हामी प्रभुको नाममा स्वीकार गर्नेछौँ। प्रभुको सेवाको लागि तपाईँहरूको यो सानो लगानीले कसैको जीवनमा भिन्नता ल्याउँछ अनि प्रभुको महिमा हुन्छ। प्रभु तपाईँहरूलाई महान गरी आशिष दिनुहुनेछ। इच्छुक श्रोताहरूले तपाईँहरूको इच्छा भेटी हाम्रो ठेगानामा पठाउन सक्नुहुन्छ, जुन ठेगाना हामी कार्यक्रमको अन्तमा दिनेछौँ।

प्रिय श्रोताहरू, आजको कार्यक्रम सुनि तपाईँलाई कस्तो लाग्यो? आशा गर्छौँ निश्चय नै आशिषमय भयो होला। यदि यस कार्यक्रमप्रति तपाईँको कुनै प्रश्न, जिज्ञासा र सुझाव छन् भने, साथै बाइबल सम्बन्धी कुनै पुस्तक पुस्तिका प्राप्त गर्न चाहनुहुन्छ भने, निर्धक्क साथ हामीलाई पत्रचार गर्नुहोला। पत्रचारको लागि हाम्रो ठेगाना TWR नेपाल, GPO बक्स नम्बर 8975, EPC 2561, काठमाडौँ नेपाल। SMS को लागि NTC प्रयोगकर्ताको लागि मोबाइल नम्बर 9847036579 भने, एनसेल प्रयोगकर्ताको लागि मोबाइल नम्बर 9813300690, फोन नम्बर 01551100353, र साथै हाम्रो वेबसाइट www.twrnepal.com मा लगइन गरी अनलाइन मार्फत रेडियो पनि सुन्न सक्नुहुनेछ।

0: तपाईँको आत्मिक वृद्धिको लागि सुन्नुहोस् रेडियो छिमेकी।
1: मेरो प्रश्न चाहिँ मन्त्रीज्यूलाई, माननीय मन्त्रीज्यू, सरकारले नीति बनाउँदा युवाहरूको सहभागिता सुनिश्चित गर्ने विषयमा के सोच्नु भएको छ?
2: मेरो प्रश्न सांसदज्यूलाई, हजुर भर्खरै निर्वाचित भएर आउनुभयो, सुरुमा त बधाई तथा सफल कार्यकालको शुभकामना छ। अस्ति चुनावमा त तपाईँले धारा बत्ती बाटो बनाउँछु भनेर भन्नुभएको थियो, तर संसद त नीति बनाउने थलो हो नि सांसदज्यू। तपाईँले जनतालाई दिएको आश्वासन अब कसरी पुरा गर्नुहुन्छ? अनि अब बन्ने नीतिमा चाहिँ म जस्ता युवाको सहभागिता कसरी गराउने सोच्नु भएको छ?
3: मेरो प्रश्न मेयर साहबलाई, अहिले स्थानीय सरकारले गर्ने काममा लैङ्गिक संवेदनशीलता र युवा सहभागिताको बारेमा कसरी सोच्नु भएको छ?
4: मेरो प्रश्न मन्त्री र सांसदज्यू दुवैजनालाई, अहिले सुशासनको सवालमा युवाको सहभागिता विषयमा कसरी सोच्नु भएको छ?
5: संघदेखि स्थानीय तहसम्म, नीतिदेखि विकाससम्म, विपद जोखिम न्यूनीकरणदेखि सुशासनसम्म युवाहरूको अर्थपूर्ण सहभागिता बारे प्रश्न गरौं। तपाईँको एउटा प्रश्नले नीति बदलिने र सुशासन कायम हुनेछ।
6: नेपाल सरकार विज्ञापन बोर्ड।

Jesus' name.

0: सधैँ तपाईँको साथमा रेडियो छिमेकी 107.2 मेगाहर्ज.
1: In Romans we read, "For in the gospel the righteousness of God is revealed, a righteousness that is by faith from first to last, just as it is written, the righteous will live by faith." That was Romans chapter 1 verse 17.
2: आजको वचन आशाको सन्देश नेपालद्वारा प्रकाशित दैनिक उपासना पुस्तिकाबाट आजको सन्देश.
3: साहसपूर्वक प्रार्थना गर्नुहोस्. पहिलो भाग चैमसी, आज शुक्रबार, सेप्टेम्बर 11 तारिक, भदौ 26 गते. आजको बाइबल लेखण्ड हिब्रूको पुस्तक 4 अध्यायको 16 पदबाट रहेको छ र यहाँसरी लेखिएको छ, यसकारण साहससँग अनुग्रहको सिंहासन नजिक जाओ. जब मार्टिन लुथरका सहकर्मी बिरामी परे, ती सुधारकले चङ्गाईको लागि साहसपूर्वक प्रार्थना गरे. धर्मशास्त्रबाट मैले सम्झन सके जति सबै प्रतिज्ञाहरू दावी गर्दै मैले सर्वशक्तिमानलाई ठूलो जोशका साथ बिन्ती गरे र भने कि यदि अबदेखि मैले उहाँका प्रतिज्ञाहरूमा विश्वास कायम राख्ने हो भने उहाँले मेरो प्रार्थना पूरा गर्नुहुन्छ. जोन वेस्लीले आन्ध्र महासागर पार गर्दै गर्दा उनको जहाजमा ठूलो आँधी बेरीको सामना गर्नु पर्यो. कोठामा बसेर पढिरहेको समयमा उनले थाहा पाए कि हावाले जहाजलाई त्यसको मार्गबाट हटाउँदै थियो. त्यसैले उनले प्रार्थना गरे. उनका सहकर्मी आडम क्लार्कले उनको प्रार्थना सुने र लेखिराखे, सर्वशक्तिमान परमेश्वर, तपाईँ सर्वत्र राज्य गर्नुहुन्छ अनि सबै कुराले तपाईँको इच्छाको उद्देश्य पूरा गर्दछन्. यी हावा र छालहरूलाई आज्ञा दिनुहोस् कि तिनीहरूले तपाईँको आज्ञा पालन गरून् अनि हामीलाई छिटो र सुरक्षित रूपमा त्यो स्थानतर्फ लैजानुहोस् जहाँ हामी जान चाहन्छौ. वेस्ली आफ्नो घोडामा उठे, आफ्नो पुस्तक उठाए र पढ्न जारी राखे. त्यसपछि आडम क्लार्क बाहिर डेकमा गए जहाँ उनले हावा शान्त भएको र जहाज आफ्नै मार्गमा चलिरहेको भेटाए. तर वेस्लीले त्यो उत्तर पाइएको प्रार्थनाको बारेमा कुनै टिप्पणी गरेनन्. क्लार्कले लेखे, उनले आफ्नो प्रार्थनाको सुनाई हुने थियो भने यति पूरा आशा गरेका थिए कि सुनाई भयो भने उनले यसलाई हल्का रूपमा लिए. प्रार्थनामा साहस धेरैका लागि असहज विचार हो. सर्वोच्च परमेश्वरको ढोका ढकढकाउनु, परमेश्वरसँग कुस्ती खेल्नु, के यस्तो प्रार्थना त्यति सम्मानजनक हुँदैन र? अनि अहंकारी पनि सायद त्यसो हुने थियो यदि परमेश्वरले हामीलाई यसरी प्रार्थना गर्न आमन्त्रित नगर्नु भएको भए. यसकारण साहससँग अनुग्रहको सिंहासन नजिक जाउँ र खाँचोको समयमा सहायता पाउनलाई कृपा र अनुग्रह प्राप्त गर्न सकौँ. के तपाईँ खाँचोको समयमा हुनुहुन्छ? परमेश्वरले तपाईँको प्रार्थनाको जवाफ दिनुहुनेछ र तपाईँको पक्षमा काम गर्नुहुनेछ भन्ने विश्वास गर्दै साहसपूर्वक अनुग्रहको सिंहासनमा जानुहोस्. आमेन. परमेश्वरले यहाँहरू सबैलाई धेरै आशिष दिउन्. जय मसीह.
2: आजको वचन नेपालमै सर्वाधिक पढिने र सुनिने दैनिक उपासना पुस्तिका. हाम्रो ठेगाना आशाको सन्देश नेपाल, नखु, ललितपुर.
4: मोबाइल नम्बर 98082048470.
2: इमेल ठेगाना mos.radioministry@gmail.com.
4: आफू सुन्नुहोस् र आफ्ना मित्रहरूलाई पनि सुन्ने सल्लाह दिनुहोस्.
2: तपाईँको आजको दिन आशिषमय रहोस्. जय मसीह.
5: द बेस्ट रेडियो, रेडियो छिमेकी.

0: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
1: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र सेयर नगरौं।
0: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
1: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द्व बढाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
0: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बङ्गाई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
1: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानुनी कारवाही हुन्छ।
0: सचेत बनाऊ।
1: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।

0: तपाईँहरू सुन्दै हुनुहुन्छ रेडियो छिमेकी 107.2 मेगाहर्ट्जमा।
1: अब प्रस्तुत छ कार्यक्रम वचन र जीवन, वर्ड एन्ड लाइफ।
2: जय मसीह, अनि हार्दिक स्वागत छ कार्यक्रम वर्ड एन्ड लाइफको आज कप्ताको पहिलो श्रृङ्खलामा। श्रोता, हामी आशा गर्छौँ तपाईँ सन्चै हुनुहुन्छ। तपाईँ अनि तपाईँको परिवारको सुरक्षाको लागि हामी परमेश्वर पितासँग निरन्तर रूपमा प्रार्थना गरिराखेका छौँ। तपाईँसँग पनि कुनै प्रार्थना गर्नुपर्ने विषय भए र कार्यक्रमप्रति तपाईँका सुझाव सल्लाह प्रतिक्रिया भए हामीलाई अवश्य लेख्नुहोस्। हामी तपाईँका प्रार्थना विषय पर परमेश्वर पितासँग प्रार्थना गर्नेछौँ। श्रोता, तपाईँसँग जे खाँचो छ, जे आवश्यकता छ, त्यो परमेश्वरलाई माग्नुहोस्। कसरी माग्ने त, के कुरा माग्ने, कसरी माग्ने? आज हामी पास्टर विनय भण्डारीज्यूबाट यही विषयमा अर्थपूर्ण वचन सुन्नेछौँ। रेडियो नजिक आउनुहोस् र कार्यक्रमलाई अन्तिम समयसम्म सुनेर आशिष पाउनुहोस्।
3: भनेको होइन, परमेश्वरको वचनले के भन्दैछ, खोजी गर अनि मलाई मिठो लागेको कुरा। तेस्रो कुरा उहाँले के भन्नुभएको छ, तिमीले भेटाउनेछौ र अर्को घचघचाऊ त तिमीहरूको निम्ति खोलिनेछ। हालेलुया, घचघचाउनु। अगाडि यीशुले के भन्नुभयो, घटना कहानी भन्नुभयो, त्यो छिमेकीले गएर के गर्यो, नक गर्यो, दैलोमा गएर नक गरे, ढकढकाएको ढकढकाएकै, घचघचाएको घचघचाएकै गर्दा नि बाइबलले के भन्दछ, छिमेकीले खोलिदियो अनि त्यो छिमेकीलाई चाहिएको रोटी पनि उसले पाएको छ। आज परमेश्वरको वचनले के भन्दैछ, तपाईँ र म मण्डली पनि नि एकदमै गम्भीर रूपमा अबको दिनहरूमा प्रार्थनामा विश्वासद्वारा माग्ने। म एकजना प्रभुको दासलाई प्रार्थना गरेको थिएँ, अहिलेको विश्वासी चाहिँ खालि मेरो छिमेकीलाई यहीँ अल्झेको छ अरे प्रार्थनामा माग्ने कुरामा। तर हामी चाहिँ यस्तो हुनुपर्छ, आत्मिक विश्वासी चाहिँ कसरी थाहा हुन्छ अरे, उसले चाहिँ इलाका माग्छ अरे। हालेलुया, प्रभु मलाई त्यो मेरो यति यो एरिया मात्र होइन, मेरो काका मेरो फुपूको परिवार मात्र होइन, मलाई चाहिँ त्यो देशको जम्मै चाहियो। हालेलुया, इलाका बढाइदिनुहोस्। मलाई चाहिँ याबेस्ते जस्तो नि मलाई चाहिँ त्यो डल्लै जग्गा चाहिएको छ, ताकि म मात्र होइन त्यो डम्मै देश बाँच्नुपर्छ। आज गम्भीर रूपमा तपाईँ र मैले यदि माग्दैछौँ भने नि परमेश्वरको वचनले के भन्दछ, उनीहरूको लागि दिइनेछ, उनीहरूको लागि चाहिँ कठोर त्यो बन्द गरेको कुराहरू पनि ढोकाहरू पनि खोलिनेछ। आमेन भन्नुहोस् न, आमेन। तपाईँलाई मान्छेले भन्ला, औ यो हुँदैन, असम्भव। मलाई अझै पनि याद आउँछ है, म ब्यारिकको लागि प्रार्थना गरेको थिएँ, हामीले केही समय अगाडि तपाईँलाई गवाही बताएका थियौँ है। ब्यारिकको लागि हामीले धेरै प्रार्थना गऱ्यौँ, धेरै प्रभुसँग धन्यवाद दियौँ, उसले एउटा शब्द पनि बोलेको थिएन है। उसको बोलीमा स्पिच डिले भयो, बोल्ने कुरामा एकदमै ढिलाइ भइरहेको थियो, उसको उमेर अनुसार उसले बोल्न एकदमै कम्ती गरेको थियो, एउटा दुईवटा मात्रै आवाजहरू। अहिले त आमा यति लामो सेन्टेन्स भन्छ, कति छिटो बोलेको बोलेको है, हामीले ध्यान लगाएर सुनेन भने उसले बोलेको इङ्ग्लिस बुझ्न सकिँदैन, यति छिटो यति मजाले उसले बोल्छ। मैले तपाईँलाई बताउन चाहेको, हामीले ब्यारिकको लागि नि यति धेरै प्रभुमा गम्भीर रूपमा प्रार्थना गऱ्यौँ है, परमेश्वरले जवाब दिनु। आज म तपाईँलाई उत्साह दिन चाहन्छु, तपाईँले आफूले आफूलाई हेर्दाखेरि कसरी चाहिँ हुन्छ जस्तो लाग्छ होला त्यो समस्या हेर्दै गर्दा। तर बाइबलले हामीलाई कसरी हुन्छ भन्ने होइन, माग्ने, घचघचाउने अनि के भन्दैछ, खोज्नको लागि आज्ञा गरिरहेको छ। हालेलुया, तपाईँलाई मेरो काम चाहिँ के अरे, माग्ने, त्यहाँदेखि के गर्ने, ढकढकाउने र खोज्ने काम चाहिँ, सिक गर्ने काम, खोज्ने काम, कसरी आउँछ भनेर हेर्ने काम हाम्रो होइन। तर बाइबलले के भन्दैछ, निरन्तर रूपमा माग्ने, एकाग्र भएर, हृदय खोलेर। आज प्रभु यीशुले कस्तो मजाले नि यहाँनिर उत्साह दिइरहनु भएको छ, निरन्तर तपाईँ र म पनि। अनि मलाई मिठो लागेको म पढ्न चाहन्छु 10 किनकि हरेक जसले माग्छ त्यसले पाउँछ। हालेलुया, कसले पाउँछ अरे, जसले माग्छ। मलाई अझै पनि याद आउँछ, मेरो एकजना मामा हुनुहुन्थ्यो, उहाँले चाहिँ लाइनमा राखेर को कसलाई मिठाई दिन्थ्यो, मिठाई दिनुहुन्थ्यो, अनि सबै अलिक बाटोहरू चाहिँ मलाई साह्रो सरम लाग्ने चाहिँ एउटै हातमा पर्दैन थियो है, माग्नेले चाहिँ अगाडि मागेर चाहिँ मुठी मुठी मिठाईहरू पाइहाल्थ्यो, सरम लाग्ने चाहिँ भएर आफै बेफाइदा हुन्थ्यो, म केही पाउँदिनँ, रित्तो हात। प्रभु यीशुले के भन्दै हुनुहुन्छ, जसले माग्छ उनीहरूले चाहिँ पाउनेछ। हालेलुया, यानि शर्माएर मध्यरात पनि भनेको छैन छिमेकीकोमा माग्नु जाँदा यो मित्रले, उसले चाहिँ नि अब म सुतिसकेँ, मेरो नानीहरू सबै सुते, अब मलाई डिस्टर्ब नगर भन्दा पनि नि त्यो मित्रले चाहिँ ढकढकाएको ढकढकाएको, किनकि उसलाई चाहिएको थियो, उसले चाहिँ निरन्तर खुरुन्दा रूपमा मागेको कारणले गर्दा उसले पायो। अनि प्रभु यीशुले के भन्दिनुहुन्छ, हामी मण्डली चाहिँ निरन्तर माग्ने मण्डली। हालेलुया, तर खालि मलाई मात्र देऊ देऊ होइन, मगाई पनि, मगाएको पनि धेरै स्तरहरू छ, माग्ने तरिकाहरू छ, प्रभु यीशुले सिकाउनु भएको छ है। यहाँनिर यो छिमेकी आफ्नो लागि माग्नु गएको थियो, थिएन, कसको लागि, उसको घरमा घरमा आएको मित्रको लागि. हालेलुया, मेरो मित्र आएको छ, मेरो मित्र तपाईँ र म चाहिँ अबको दिनहरूमा मण्डली चाहिँ नि अरूको लागि अन्तर्बिन्ती प्रार्थना गर्न. हालेलुया, प्रभु यीशुले के सिकाउनु भयो, अन्तर्बिन्ती प्रार्थना गर्नुको लागि. अनि जसले चाहिँ भित्र हृदयबाट एकदमै प्रार्थना गर्छ त्यो व्यक्तिले पाउँछ. ओ घजघज आउनेको निम्ति खोलिन्छ. हेर्नुहोस् न, तपाईँ र मेरो लागि कठिनाई समस्याहरू आएको होला, त्यो समस्यालाई हेरेर नि तपाईँ भन्नुहोस् यो समस्या बद्लिनेछ, झकझक आउनुहोस् यीशुको नाउँमा. के हुनेछ, त्यो परिस्थिति छोडेर जानेछ. हालेलुया, मलाई अझै पनि याद आउँछ कतिजना दिदीबहिनीहरूको समस्या भएको म देख्छु है, पिरियड टाइममा एकदमै समस्या भएको. मलाई जस्तो समस्या त कसलाई हुन्थ्यो होला, मैले कसैलाई आजसम्म मैले गवाई बाँडेको छैन है. अनि यति धेरै है, महिनामा दुईचोटि मलाई त्यो समस्या आउँथ्यो, त्यो पनि एक एक हप्ता है, एक एक हप्ता हुन्थ्यो. मैले डक्टरकोमा पनि गएको, यो त हामीलाई पनि थाहा छैन कि अब क्याम्पको हस्पिटल है, हामी सक्दैनौँ हो, के हो हामी सक्दैनौँ. अनि उहाँले मलाई भन्नु, तपाईँको भोलिपर्सि बच्चा जन्मिने बेला, अनि को नि त तपाईँको सन्तान पनि के हो, प्रश्न चिन्ह लगाएर जवान 16-17 वर्षको मान्छेलाई है त्यसरी छोडिदियो. अनि मैले एक दिन प्रभुसँग निर्णय गरेँ, यति साह्रो दुखाइ हुन्थ्यो, यति साह्रो कष्ट हुन्थ्यो. एक दिन बिहानको 3 बजी खेर है, 3 बजीखेर यति साह्रो मलाई सास नै फेर्न नसक्ने अवस्था भयो. मलाई थाहा छ मेरो आमाले चाहिँ नि ढाडमा बोकेर चाहिँ पास्टर अङ्कलको घरमा उहाँले बिहानको 3 बजी लानुभयो है. अनि मलाई केही त्यो सिटमा बसेको, बेन्चमा बसेको मात्रै थाहा छ, त्यहाँदेखि मलाई के भयो केही कुरो थाहा छैन है. जब प्रार्थना भयो अनि उहाँले मलाई यति भन्नुभयो, अब छोरी जाति भएको छ, अहिले जाति भएको जस्तो अनुभव तिमीलाई हुँदैन होला, तर जब तिमी फर्केर जान्छौ निरन्तर खुरुन्दार म चङ्गाई भएको छु. हालेलुया, यो बोलिराख्नु. हेर्नुहोस् त, अब मैले अहिले कति वर्ष पुगेँ कतिलाई थाहा छ, तर भन्दिनँ. यो समयसम्म आउँदा डक्टरले प्रश्न चिन्ह लगाएर मलाई छोडिदिएको थियो, प्रभु यीशुले निको पार्नुभयो. हालेलुया. अनि बाइबलमा हामी देख्छौँ मैले भनेको अर्थ चाहिँ के हो, खुरुन्दार, त्यो कुरोको लागि निरन्तर. मैले चङ्गाई भइसकेँ, उहिले चङ्गाई भएको, तर पनि म प्रभुलाई धन्यवाद दिइरहेको छु, प्रभुले मेरो जीवनमा कतिवटा कुराहरू यस्तो काम गर्नुभएको छ. असम्भव, मान्छेले प्रश्न चिन्ह लगाउला, प्रभु यीशुले के भन्नुभयो, संसारले तपाईँको निम्ति ढोका बन्द गरिदिएला, तर बाइबलले के भन्दछ, विश्वाससँग चाहिँ हामी खुरुन्दार लागि पर्यो भने चाहिँ हाम्रो निम्ति त्यो समस्याको समाधान छ. आमेन भन्नुहोस् न. आमेन, आमेन. तपाईँको पनि समस्याको समाधान छ, तपाईँको भित्र हृदयको चोटहरू होला, प्रभुको उपस्थितिमा गएर नथाक्नुहोस्, प्रभुलाई भनिरहनुहोस्. मान्छेले के भने जेसुकै भनिरहन्, उनीहरूलाई परवाह नगर्नुहोस्, तर विश्वाससँग तपाईँ र म आउँछौ भने बाइबलले के भन्दछ, माग्छौ भने तिमीहरूले पाउनेछौ. औ तिमीहरू मध्ये कुन चाहिँ होला जसको छोराले रोटी माग्यो भने त्यसलाई ढुङ्गा देला, कि माछा मागेमा माछाको साटा साँप देला, अनि के भन्छ 12, अथवा अन्डा मागेमा त्यसलाई बिच्छी देला. 13 भन्छ, म जहिले पनि यो वचन पढ्दै गर्दा के भएर चाहिँ 13 आएर चाहिँ पवित्र आत्माको कुरा गरेको छ, माग्दा माग्दै म बसेर जहिले पनि मेरो मनमा प्रश्न आउँथ्यो, आज पनि म पढिरहेको थिएँ, मलाई जहिले पनि प्रश्न आउँछ है, माग्ने कुरा गर्दै गर्दै गर्दै अन्तमा 13 के भन्छ, तिमीहरू दुष्ट भइकन आफ्नो छोराछोरीलाई असल कुरो दिन जान्दछौ भने तिमीहरूका स्वर्गीय पिताले उहाँसँग माग्नेहरूलाई कति बढ्ता गरेर पवित्र आत्मा दिनुहुनेछ. हालेलुया. यानि कि पवित्र आत्मा कस्तो मिठो कुरा, माग्ने कुरा यीशुले शिक्षा दिँदै दिँदै दिँदै आउनु भएको छ. अनि उहाँले के भन्दै हुनुहुन्छ, यहाँ अन्तमा आइपुग्दै गर्दा 13 आउँदै गर्दा उहाँले के भन्नुभएको छ, तिमीहरू दुष्ट भएर पनि आफ्नो छोराछोरीको लागि सबैले बाबाआमाले मेहनत गरेको देख्छु है, सबैजनाले कोही पनि पछाडि सर्नुहुन्न, धेरै मेहनत गरेको देख्छु, सबैले असल असल कुराहरू दिन जान्दछ. 13 फेरि के भन्दछ, प्रभु यीशुले भन्नुभयो, हामी दुष्ट भइकन पनि छोराछोरीको लागि असल कुरा गर्न सक्छौँ भने यहाँ के भन्नुहुँदैछ प्रभु यीशुले, तिमीहरूका स्वर्गीयको पिताले उहाँसँग माग्नेहरूलाई कति गर्दा गरेर पवित्र आत्मा दिनुहुनेछ. कस्तो मिठो कुरा, आज म तपाईँलाई बताउँ, जब तपाईँ रोमीको पुस्तकमा पढ्नुहुन्छ तपाईँले थाहा पाउनु भएको छ, हामी गलेको बेलामा हामीलाई कसले प्रार्थना गर्न सहायता गर्नुहुन्छ, पवित्र आत्माले. प्रार्थना भनेको चाहिँ नि हाम्रो बलले मात्र पनि नहुने रहेछ, हामीलाई पवित्र आत्मा चाहिने रहेछ. उहाँले के भन्नुभयो, प्रभु यीशुले ल्याएर कहाँ लगेर राख्नु भएको छ, पवित्र आत्माको हातमा हामीलाई जिम्मा दिनुभएको छ. हालेलुया. हामी माग्छौँ कसद्वारा भएर, अरे पवित्र आत्मामा भएर. पवित्र आत्माले चाहिँ नि हामीलाई के चाहिएको, कतिखेर चाहिएको, कुन बेलामा चाहिँ टक्क दिनुपर्ने हो, उहाँले सही समयमा ठिक अवस्थामा जान्नुहुन्छ। अनि त्यही भएर यहाँ के भन्दैछ, पवित्र आत्मा झन् कति बढ्दा गरेर तपाईँ र म चाहिँ प्रार्थना गर्ने व्यक्ति हो हुने हो भने चाहिँ हामीलाई पवित्र आत्मा चाहिन्छै चाहिन्छ। हालेलुया, किनकि पवित्र आत्माले चाहिँ अनगम्ती शब्दमा नथाकिने गरी अन्तर्विन्ती गर्न सक्नुहुन्छ। हालेलुया, पवित्र आत्माले चाहिँ नि भित्र छिपेर रहेको रहस्यको कुरोहरू उहाँले प्रकट गर्नुहुन्छ तपाईँ र मेरो जीवनमा, तपाईँ र मेरो जीवनमा चाहिँ नि सामर्थको कामहरू गर्नुहुन्छ। यसै कारण यहाँनिर प्रभु यीशुले के उत्साह दिँदै हुनुहुन्छ, निरन्तर माग्ने, निरन्तर खोज्ने, निरन्तर उहाँको उपस्थितिमा आएर घसघचाउने हो भने चाहिँ हामीलाई को चाहिन्छ, अरे पवित्र आत्मा चाहिन्छ। हालेलुया, किनकि पवित्र आत्माले मात्र तपाईँ र मलाई गम्भीर प्रार्थनामा लिएर डोराएर लिएर जान सक्नुहुन्छ। हालेलुया, भित्र गुदीमा है, भित्र अवस्थामा लिएर जान सक्नुहुन्छ।
2: श्रोता, आजको रेडियो कार्यक्रम तपाईँलाई कस्तो लाग्यो? के तपाईँ आजको रेडियो कार्यक्रम सुनेर मुक्तिदाता प्रभु येशू ख्रीष्टलाई आफ्नो व्यक्तिगत जीवनमा ग्रहण गर्न चाहनुहुन्छ, निम्त्याउन चाहनुहुन्छ? उहाँ तपाईँको हृदयको ढोकामा ढकढक ढकढक गर्दै हुनुहुन्छ। के तपाईँ आज नै उहाँको लागि तपाईँको हृदयको ढोका खोल्न चाहनुहुन्छ, तपाईँको जीवनलाई उहाँ अगुवाई गर्न चाहनुहुन्छ? सब किसिमका चिन्ता, फिक्री, रोग, व्यथाबाट उहाँ तपाईँलाई छुटकारा दिएर उहाँमा नयाँ जीवन दिन चाहनुहुन्छ। यदि मेरो कुरामा तपाईँ सहमति हुनुभयो भने आजको वचन सुनेर तपाईँलाई केही नौलो अनुभूति भयो र मुक्तिदाता येशू ख्रीष्टलाई तपाईँ आफ्नो व्यक्तिगत जीवनमा ग्रहण गर्न चाहनुहुन्छ भने तपाईँ मसँग यो प्रार्थना गर्न सक्नुहुन्छ। प्रभु येशू, म आजको रेडियो कार्यक्रम सुनेर म तपाईँलाई मेरो व्यक्तिगत जीवनको एकमात्र मुक्तिदाता प्रभु येशू ख्रीष्ट भनेर ग्रहण गर्न चाहन्छु। आज उपरान्त मेरो जीवनमा आउनुहोस् र मलाई अगुवाई गर्नुहोस्। मैले जान अन्जानमा गरेका सबै पाप, भूल, गल्तीहरू क्षमा माग्न चाहन्छु। मलाई क्षमा दिनुहोस् प्रभु। मलाई क्षमा दिएर तपाईँले आफ्नो सन्तान बनाउनु भएको लागि धन्यवाद। आज उपरान्त म तपाईँमा जीवन चाहन्छु, मेरो बाँकी जीवन तपाईँमा अर्पण गर्न चाहन्छु र अब उपरान्त तपाईँले मलाई अगुवाई गर्नुहोस्। मलाई क्षमा दिएर तपाईँले आफ्नो सन्तान बनाउनु भएको लागि धन्यवाद। प्रभु येशूको नाउँमा आमेन। श्रोता, तपाईँले यो प्रार्थना गर्नुभएको छ भने तपाईँ आजबाट परमेश्वर पिताको सन्तान हुनुभएको छ। उहाँमाथिको विश्वास र आस्थालाई अझै बलियो बनाउन नजिकैको चर्चमा जानुहोस् भनेर हामी तपाईँलाई सल्लाह दिन चाहन्छौँ। कार्यक्रमप्रति तपाईँका सुझाव, सल्लाह, प्रतिक्रिया र प्रार्थना गर्नुपर्ने कुनै विषय भए तपाईँ हामीलाई 98838 848 फोन कल र टेक्स्ट मेसेज गरेर तपाईँ हामीलाई आफ्ना प्रतिक्रिया व्यक्त गर्न सक्नुहुन्छ। आजलाई कार्यक्रमको समय सकिएको छ। आउँदो श्रृङ्खलामा यस्तै यस्तै अर्थपूर्ण कार्यक्रम लिएर आउनेछौँ। तबसम्मको लागि बिदा दिनुहोस्। हवस् त, जय मसीह, नमस्ते।

रेडियो छिमेकी तपाईँ सम्पूर्ण सहयोगदाताहरूलाई धन्यवाद भन्दछ। सर्वाधिक पढिने आजको वचन दैनिक उपासना पुस्तिका तपाईँ सबैको लागि उपहार स्वरूप निःशुल्क उपलब्ध छ।

0: तपाईँको छिमेकी मेरो छिमेकी, यो हो रेडियो छिमेकी। तपाईँ सुन्दै हुनुहुन्छ रेडियो छिमेकी 107.2 मेगाहर्ज।
1: The Bible says be joyful always. Pray continually. Give thanks in all circumstances, for this is God's will for you in Christ Jesus. That's 1 Thessalonians 5:16-18.
2: Dainik Atmik Karyakram Spark My Faith.
3: Asal sunne byakti bannuhos. Jaimasi tatha namaskar, ma Jamuna Tamang, karyakram Spark My Faith ko jivan ka chhenharu shrinkhala ko anka 42 ma yaharlai swagat cha. हामी सानो छँदादेखि नै हामीलाई पढ्न र लेख्न सिकाइएको छ। पछि हामी मध्ये धेरैलाई समूहको अगाडि कसरी उठेर बोल्ने भनेर सिकाइएको थियो। तर हामीलाई सुन्न कसले सिकाएको छ? हाम्रो सुन्ने सिप सुधार गर्न हामीले कस्तो तालिम पाएका छौँ? सुन्न सिक्नका लागि हामीलाई अरूसँग सम्पर्क गर्न अनुमति दिइनेछ। सुन्ने सिकाइले हामीलाई अरूसँग सम्पर्क गर्न अनुमति दिनेछ, ताकि हामी उनीहरूलाई मद्दत गर्न प्रभावकारी हुन सकौँ। लुकाको पुस्तक 4:43-45 पद। 12 वर्षदेखि रक्तस्वावले पीडित एउटी स्त्री जसलाई कसैले निको पार्न सकेको थिएन, त्यसले पछिल्लोतिरबाट आएर उहाँको लुगाको एक छेउ छोई र तुरुन्तै त्यसको रक्तस्वास बन्द भयो। यीशुले भन्नुभयो, मलाई कसले छोयो? जब सबैले इन्कार गरे, तब पत्रुस र तिनीहरूसँग हुनेहरूले भने, गुरुज्यू, भिडले तपाईँलाई घेरेर फेल्दैछन्। यीशु एउटा व्यक्तिको स्पर्शप्रति कसरी संवेदनशील हुने भनेर सिक्नुभयो, जब उहाँ मानिसहरूको ठूलो भिडमा हुनुहुन्थ्यो। अरूको कुरा राम्ररी सुन्नका लागि हामीले आफूलाई वरपरका व्यस्तताबाट विचलित हुन दिनु हुँदैन, र हामी आफ्नै विचार र भावनाहरूमा पनि डुब्नु हुँदैन। अरू मानिसहरूसँग घुलमिल हुन र उनीहरूलाई हाम्रो पूर्ण ध्यान दिन अनुशासन र हेरचाह चाहिन्छ, ताकि हामी उनीहरूको जीवनमा सतह मुनि के भइरहेको छ भन्ने महसुस गर्न सकौँ। लुकाको पुस्तक 8:46 पद। तर यीशुले भन्नुभयो, कसैले मलाई छोएकै हो, किनकि शक्ति मबाट निस्केर गएको मैले थाहा पाएँ। हामीभित्र रहेको परमेश्वरको आत्माले अरूको आवश्यकताहरूप्रति संवेदनशील बन्ने हाम्रो क्षमतालाई धेरै बढाउँछ। तर संवेदनशील बन्ने बाटो हामीबाट सुरु हुन्छ। प्रिय श्रोता, हाम्रो मानव स्वभाव स्वार्थी भएकोले हामी सामान्यतया अरूलाई बुझ्न खोज्दैनौँ। हाम्रो कुराकानीमा हामी या त बोलिरहेका हुन्छौँ, वा जब तिनीहरू बोलिरहेका हुन्छौँ, हामी बोल्नको लागि तयारी गरिरहेका हुन्छौँ। हामी आफ्नै दिमागमा हराइरहेका हुन्छौँ, आफ्नै एजेन्डामा अल्झिरहेका हुन्छौँ। हामीले उनीहरूलाई के भन्नुपर्छ भन्ने बारेमा सोचिरहेका हुन्छौँ। हाम्रो स्वार्थी लक्ष्य भनेको उनीहरूलाई हाम्रो दृष्टिकोण बुझ्न मार्गदर्शन गर्नु हो। तर यो यसरी नै हुनु आवश्यक छैन। हामी कसरी राम्रो श्रोता बन्ने भनेर सिक्न सक्छौँ, तर यसको लागि नम्रता र सिक्ने इच्छा शक्ति चाहिन्छ। तपाईँले अर्को व्यक्तिले के भनिरहेको छ भनेर अवलोकन गरेर र ध्यान दिएर राम्रो श्रोताको रूपमा आफ्नो सिप विकास गर्नुहुन्छ। आफ्नो दृष्टिकोणबाट भन्दा उनीहरूको दृष्टिकोणबाट कुरा बुझ्ने प्रयास गर्नुहोस्। उनीहरूप्रति वास्तविक सहानुभूतिसहित सुन्नुहोस्। तपाईँले कस्तो प्रतिक्रिया दिने भनेर सोच्नुको सट्टा अर्को व्यक्तिको अनुभवभित्र आफूलाई राख्ने प्रयास गर्नुहोस्। उनीहरूको शरीरको भाषा पढ्नुहोस्। सुन्ने भनेको उनीहरूले बोलेका शब्दहरू सुन्नु मात्र होइन, उनीहरूले कस्तो महसुस गरिरहेका छन् भनेर देखाउने सङ्केतहरूमा ध्यान दिनु हो। अर्को व्यक्तिको सन्दर्भको दायराभित्र जान सक्दो प्रयास गर्नुहोस्। संसारलाई उसले कसरी हेर्छ भनेर हेर्ने प्रयास गर्नुहोस्। यसो गरेर तपाईँले उनीहरूलाई कस्तो लाग्छ भनेर बुझ्नु सुरु गर्नुहुन्छ। उनीहरूको दृष्टिकोणबाट परिस्थितिहरू बुझ्ने लक्ष्य राख्नुहुन्छ। लुकाको पुस्तक 8:47-48 पद। अब आफू लुकिरहन नसक्ने कुरा थाहा पाएर त्यो स्त्री काँप्दै आई र उहाँको सामु घोप्टो परी र किन त्यसले उहाँलाई छोई अनि कसरी तुरुन्तै निको भए सो अब मानिसहरूका सामु बताइदिइन्। के तपाईँ आफ्नो वरपरका मानिसहरूलाई नजिकबाट निहाल्दै हुनुहुन्छ? तिनीहरूले शब्द बिना तपाईँले के भनिरहेका छन् ती व्यक्त नगरिएको भावनाहरूप्रति संवेदनशील हुनुहोस्। राम्रो श्रोता बन्ने सिपको अभ्यास गर्नुहोस्। यसले अरूलाई बुझ्ने तपाईँको क्षमतामा धेरै सुधार गर्नेछ, ताकि तपाईँले आफूहरूसँग घनिष्ठ सम्बन्ध स्थापना गरेर उनीहरूलाई मद्दत गर्न सक्नुभएको होस्। आजको वचन सुनाइद्वारा परमेश्वरले तपाईँहरूलाई आशिष दिनुभएको होस्। जय मसीह।
2: प्रिय श्रोता, प्रभावशाली बाइबल शिक्षक तथा आत्मिक मार्गदर्शक सोन भिक्टरद्वारा लिखित सन्देश हाम्रो आफ्नै नेपाली भाषामा सुन्नुभयो। रेडियो कार्यक्रम स्पार्क माई फेथ, मेरो विश्वासमा चमक ल्याउनुहोस्।
4: कार्यक्रमका बारेमा कुनै सल्लाह, सुझाव तथा प्रतिक्रिया भएमा हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ, जसको लागि हाम्रो मोबाइल नम्बर रहेको छ 9868553349, 9868553349।
2: हवस् त, कार्यक्रम सुन्नु भएकोमा तपाईँलाई परमेश्वरले प्रशस्त आशिष दिनुभएको होस्। जय मसीह।

0: हरे कृष्ण कृष्ण, ए हुलाकी बाबु, उहिले उहिले हाम्रा पाला हुलाकीलाई त मलामीले पनि बाटो छोडिदिन्छ भन्थे, अचेल त यो हुलाको अवस्था कस्तो छ खै कुनी?
1: हो आमा, मैले पनि सुनेको हुँ, त्यस्तो गर्नु भनेको हुलाक सेवाको महत्व कति छ भन्न खोजेको लागि आमा।
0: अब अहिले चाहिँ के छ त बाबु यो हुलाकको हालचाल? अब त यो मोबाइलले गर्दा हुलाक नै नचाहिने भयो क्या रे?
1: त्यस्तो होइन नि आमा, मोबाइलले गर्न नसक्ने कति धेरै कामहरू छन्। ती सबै कामहरू त हुलाकले गरि नै रहेको छ। देशैभरि र विदेशका धेरै देशहरूमा चिठी पत्र आदान प्रदान गरि नै रहेको छ। द्रुत डाक EMS सेवा पनि देशभरि अनि विदेशका थुप्रै देशहरूमा सञ्चालित छन् आमा। विश्वका सबै देशबाट नेपालमा पार्सल ल्याउने र पुर्याउने व्यवस्था पनि छ। नेपालमा त पार्सलहरू कुना कुनासम्म पुर्याउने अनि ल्याउने व्यवस्था पनि छ आमा।
0: ए हो र बाबु?
1: हो त आमा, फेरि हुलाकको सेवा सुरक्षित पनि छ अनि सस्तो पनि छ।
0: ए
1: हुलाकका अरू थुप्रै सेवाहरू छन्, अर्को भेटमा मैले तपाईँलाई सविस्तारमा बताउँछु।
0: हस् हस् बाबु, हरे कृष्ण कृष्ण कृष्ण।
2: नेपाल सरकार विज्ञापन बोर्ड।

0: सीआईएनको साझा खबरबाट सन्तोष गन्धर्वको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्युब सीआईएन च्यानलबाट पनि सुन्न सकिन्छ। प्रधानमन्त्री राहत कोषमा कुल 13 अर्ब 23 करोड़ रूपियाँ भन्दा धेरै जम्मा। बाढ़ीबाट अहिलेसम्म 1386 जनाको मृत्यु। 5,000 अझै सम्पर्कविहीन। होल्डिङ सेन्टरमा राखिएका 25 जनामा झाडा पखाला। बाढ़ी प्रभावितको उद्धारपछि स्वास्थ्य सुरक्षा अर्को चुनौती बन्दै। बाढ़ी पीड़ितलाई प्रलोभन, दबाव र झुट्टा आश्वासन दिने जोखिम।
1: किशोरी बालबालिका, अपाङ्गता भएका व्यक्ति तथा अन्य जोखिममा रहेका समूहहरू यौन शोषण, लैङ्गिक हिंसा, दुर्व्यवहार, मानव बेचबिखन तथा अन्य प्रकारका हिंसा र उत्पीड़नको जोखिममा पर्न सक्ने अवस्था रहेको हुँदा
0: 15 महाधिवेशनको कार्यतालिका स्थगन गरी वार्तामा बस्न काँग्रेस इतरपक्षको माग। अस्पतालले भर्ना नलिएपछि गेटमै बच्चा जन्मिएको घटनापछि 6 जना कर्मचारी बर्खास्त। कृष्णवीर क्षेत्रमा नयाँ ट्र्याक खोल्न 10 मेसिनको तीव्र प्रयोग।
2: 11-12 मेसिनहरू लगाएर त्यहाँको जनशक्ति इक्विपमेन्टहरू सम्पूर्ण प्रयोग गरेर एकदमै फास्ट ट्र्याकमा काम भइराखेको कुरा पनि मैले यहाँलाई जानकारी गराउन चाहन्छु।
0: र जापानमा हुने 20 एसियन गेम्समा नेपालबाट 21 खेलका 135 खेलाडी सहभागी हुने। औपचारिक उद्घाटन भने सेप्टेम्बर 19।
3: हजारौं रेडियो कर्मी र करोडौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: भोटेकोसीको विनाशकारी बारीले निम्ताएको संकटमा र राहत वितरणको क्रममा पनि राजनीतिको हुनु दुःखद कुरो हो। यस्तो बेलामा दलहरूले राजनैतिक दूरी बिर्सिएर सबैले सबैलाई सहयोग गरेर मानवीयताको प्रदर्शन गर्न भावी सन्ततिलाई समेत सिकाउनु पर्ने अवस्था देखिएको छ। अब खबर सन्तोषी रावलबाट।
4: भोटेकोसी बाढ़ी प्रभावित क्षेत्रमा स्वास्थ्य सम्बन्धी जोखिम समेत देखिन थालेको छ। विभिन्न होल्डिङ सेन्टरमा रहेका 25 जनामा झाडा पखाला देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। स्वास्थ्य मन्त्रालयका सचिव डाक्टर विकास देवकोटाले सिंहदरबारमा आज बसेको प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा प्रभावित नागरिकको स्वास्थ्य अवस्थाबारे जानकारी दिँदै 25 जनामा झाडा पखाला देखिएको बताउनुभयो।
5: झाडा पखालाको केस 25 देखिएको छ, कलेरा चाहिँ देखिएको छैन। अब किन चाहिँ यो क्राइसिसको बेला मात्रै हामी यसरी काम गर्छौँ, किन अगाडि बढ्दैनौँ भन्ने कुरा पूर्णै पाठ सिकायो हजुर अहिले। किन भन्दाखेरि अघि मैले त्यो च्यालेन्जेस र अब हुनुपर्ने कुरामा पनि त्यही नै राखेको छु। अब हजुरहरूलाई भन्नुपर्दा यो स्वास्थ्य मन्त्रालयबाट निर्माण हुने घरहरू कस्तो भौगोलिक अवस्थामा ठाउँमा बन्छन् र कस्तो बन्छन् भनेर क्लाइमेट रेजिलियन्ट कन्स्ट्रक्सन भन्ने कुरा आएको छ, त्यो सिस्टम सुरु भएको छ हजुर अहिले। जसले गर्दाखेरि तापक्रम धेरै भएको ठाउँमा बनाउँदाखेरिको घर र चिसोमा बन्ने घरमा चाहिँ केही फरक आउने गरी कामहरू भएको छ। यो सबै क्षेत्रले होलिस्टिक रूपमा सोच्नुपर्ने हुन्छ, नट ओन्ली कन्स्ट्रक्सनको मात्रै कुरा नभएर अरू हिसाबमा पनि हुन्छ।
4: डाक्टर देवकोटाका अनुसार विभिन्न संयन्त्र मार्फत संकलन गरिएको तथ्याङ्कका आधारमा बाढ़ी प्रभावित नागरिकको प्रारम्भिक संख्या आकलन गरिएको हो। बाढ़ीपछि विस्थापित नागरिकको ठूलो संख्या होल्डिङ सेन्टरमा रहँदा सरसफाई, स्वच्छ खानेपानी, शौचालय तथा खाद्य सुरक्षाको व्यवस्थापन स्वास्थ्यका दृष्टिले महत्वपूर्ण हुन्छ। अहिले 25 जनामा झाडा पखाला देखिनु संख्या ठूलो नभए पनि अस्थायी शिविरमा बसोबास गर्ने धेरै मानिसहरूमा संक्रमण फैलिन सक्ने जोखिम देखिएको स्वास्थ्यविदहरूको भनाइ छ। डाक्टरहरूले विशेष गरी बिरामीको उपचारसँगै खानेपानीको नियमित परीक्षण, सरसफाई, फोहोर व्यवस्थापन र स्वास्थ्य निगरानीलाई प्राथमिकता दिनुपर्ने सुझाव दिएका छन्। यसैबीच बाढ़ी प्रभावित क्षेत्रमा उद्धारपछि होल्डिङ सेन्टरमा रहेका महिला, बालबालिका तथा अन्य जोखिममा रहेका समूहको सुरक्षालाई लिएर सरकारले थप सतर्कता अपनाउनु पर्ने देखिएको छ। प्रतिनिधि सभा अन्तर्गतको महिला तथा सामाजिक मामिला समितिले बाढ़ी बाढ़ी प्रभावित क्षेत्रका होल्डिङ सेन्टरमा महिला बालबालिका तथा जोखिममा रहेका समूहको सुरक्षाका लागि हेल्प डेस्क स्थापना गरी सम्पर्क व्यक्ति तोक्न सरकारलाई निर्देशन दिएको छ। समितिको आज बसेको बैठकले पीड़ितको सुरक्षा र आवश्यक सहयोगका लागि होल्डिङ सेन्टरमै हेल्प डेस्कको व्यवस्थापन गर्न निर्देशन दिएको समितिकी सभापति आकृति अवस्थीले जानकारी दिनुभयो।
1: महिला, किशोरी, बालबालिका, अपाङ्गता भएका व्यक्ति तथा अन्य जोखिममा रहेका समूहहरू यौन शोषण, लैङ्गिक हिंसा, दुर्व्यवहार, मानव बेचबिखन तथा अन्य प्रकारका हिंसा र उत्पीडनको जोखिममा पर्न सक्ने अवस्था रहेको हुँदा यस्तो जोखिम न्यूनीकरण तथा प्रभावकारी नागरिकको सुरक्षा र संरक्षण सुनिश्चित गर्न जोखिममा रहेका समूहलाई लक्षित गरी प्रत्येक राहत शिविर तथा अस्थायी आश्रय स्थलमा सम्पर्क व्यक्ति तथा हेल्प डेस्कको व्यवस्था, महिला बालबालिका लैङ्गिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालयलाई महिला तथा सामाजिक मामिला समिति निर्देश गर्दछ।
4: सभापति अवस्थीले विपदको संवेदनशील अवस्थाको दुरूपयोग गर्दै पीड़ितलाई रोजगारी, राहत, घर फर्काउने वा सुरक्षित स्थानमा पुर्याउने नाममा प्रलोभन, दबाव तथा झुटा आश्वासन दिने जोखिम रहेको बताउनुभयो। यसैबीच भोटेकोशी बाढ़ीको 17 दिन अहिलेसम्म 1386 जनाको मृत्यु भएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार सबैभन्दा धेरै चितवनमा 364 जनाको शव भेटिएको थियो। नवलपरासी पूर्वमा 228, नवलपरासी पश्चिममा 222, नुवाकोटमा 169, रसुवामा 185, गोर्खामा 77, धादिङमा 70 र तनहुँमा 38 जनाको शव फेला परेको हो। काठमाडौँमा उपचारका क्रममा 2 जनाको मृत्यु भएको छ। प्राधिकरणका अनुसार अझै 5130 जना सम्पर्कविहीन छन्। बाढ़ीमा परेर घाइते भएका मध्ये 261 जना उपचारपछि डिस्चार्ज भएको प्राधिकरणका प्रवक्ता शान्ति महतले सीआईएनलाई जानकारी दिनुभयो।
6: अहिलेसम्म हाम्रो मानवीय क्षति 1386 तथ्याङ्क छ। त्यसरी सम्पर्कविहीन चाहिँ करिब 5000 नै हुनुहुन्छ अझै पनि। उद्धार गरिएको संख्या चाहिँ 13702 रहेको छ। अहिले हामीले विभिन्न 19 अस्पतालहरूमा चाहिँ अझै पनि घाइतेहरू उपचाररत हुनुहुन्छ। त्यसमा 266 जना चाहिँ डिस्चार्ज भइसक्नु भएको छ भने 338 जना चाहिँ उपचारमा आउनु भएको थियो अहिलेसम्म।
4: अहिलेसम्म 13676 जनाको उद्धार भएको छ। अहिले नुवाकोटका होल्डिङ सेन्टरमा 2615 जना, रसुवामा 775 र धादिङमा 295 जना रहेका छन्। गत भदौ 10 गते रसुवाको भटेकोशी नदीमा आएको बाढीपछि राहत र उद्धारका लागि आह्वान गरिएको प्रधानमन्त्री राहत कोषमा कुल 13,23,10,81,267 रुपियाँ जम्मा भएको छ। कोषमा जम्मा भएको उक्त रकम मध्ये 9 वाणिज्य बैंकका खाताहरूमा 9,68,23,55,25 रुपियाँ मौजत रहेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ। मुगलिन नारायणगढ़ सड़क खण्डको कृष्णभीर क्षेत्रमा नयाँ ट्र्याक खोल्न 10 मेसिन प्रयोग गरिएको छ। आज 8 दिन पनि पूर्ण रूपमा यातायात सञ्चालन हुन नसकेपछि तीव्र गतिका रूपमा काम भइरहेको प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेले सीआईएनलाई जानकारी दिनुभयो।
7: अब ट्र्याक खोलिसकेपछि त्यसलाई चाहिँ ग्राभेलिङ गरेर अब यो महिनाभित्र यावी लोडहरू, अत्यावश्यक अब ग्यास त्यस्तै गरी इन्धनका गाडीहरू लगायतका सवारी साधनहरू चलाउन मिल्ने गरी काम भइरहेको छ। र अब अहिले त्यहाँ चाहिँ प्राविधिक टोलले अब त्यो मेसिनहरू पनि अब 11-12 मेसिनहरू लगाएर त्यहाँको जनशक्ति इक्विपमेन्टहरू सम्पूर्ण प्रयोग गरेर एकदमै फास्ट ट्र्याकमा काम भइरहेको कुरा पनि मैले यहाँलाई जानकारी गराउन चाहन्छु।
4: सड़क छिटो सञ्चालनमा ल्याउने 15 प्राविधिकको सुपरिवेक्षणमा 10 मेसिन तथा उपकरण परिचालन गरी दैनिक 14 निरन्तर काम भइरहेको छ। नेपाली काँग्रेसभित्रको आन्तरिक विवाद र किचल्लो उत्सर्गमा पुगेका बेला पार्टीका 25 नेताले पार्टीको सम्पूर्ण एकताका लागि अपील गर्दै साझा वक्तव्य जारी गरेका छन्। देश गम्भीर संकटमा रहेको र राजनैतिक अस्थिरता बढ़िरहेको भन्दै उनीहरूले काँग्रेसलाई एकबद्धता बनाउन शुक्रबार नेतृत्वको ध्यानकर्षण गराएका हुन्। महालक्ष्मी उपाध्याय डिना, सुरेन्द्र पाण्डे, श्याम घिमिरे, जीवन बहादुर शाही लगायत 25 नेताहरूको हस्ताक्षर रहेको प्रेस विज्ञप्तिमा पार्टीभित्रको आन्तरिक कलहले काँग्रेसलाई मात्र नभई समग्र राष्ट्रिय राजनीतिलाई नै गलत दिशामा धकेलेको चिन्ता व्यक्त गर्नुभएको हो। नेताहरूले 15 महाधिवेशनको कार्यतालिका तत्काल स्थगन गर्न, पार्टीका दुवै पक्षबीच यथाशीघ्र सम्पूर्ण एकताका लागि निर्णायक वार्ता आरम्भ गर्न माग गरेका छन्।
8: हामी त्यतिखेरका अब अग्नियान भनिहाल्नुभयो चौधमा अधिवेशन केन्द्रीय कार्य समितिमा रहेका सहमहामन्त्रीज्यू दिनाको संयोजकत्वमा अनि हाम्रो मुख्यमन्त्री पूर्व मुख्यमन्त्री वर्तमान मुख्यमन्त्री हामी सबैको भनाइकन सबै पार्टीलाई मिलाएर लाने अझै पनि अन्तिम कोसिस गरौँ भनेर हामीले पार्टी सभापति गगन थापालाई आमन्त्रण गरेका थियौँ र उहाँ आउनुभयो र हामीले के कुरा राख्यौँ भने जुन पहिला एकताका आठ बजे पाँच बजेको छलफल भएको थियो त्यही बमोजिम नै अगाडि गयौँ भने यसले चाहिँ पार्टीलाई मजबुत गर्छ अहिलेको परिवेशमा पार्टीलाई टुक्र्याएर जानु हुँदैन।
4: सप्तरीको गजेन्द्र नारायण सिंह अस्पतालले 6 कर्मचारीलाई कामबाट हटाएको छ। अस्पतालले आज एक सूचना प्रकाशित गर्दै डाक्टर उषा देव सहित सुरक्षा गार्ड देवकान्त झासम्मलाई कामबाट हटाएको जनाएको हो। देव र झासहित स्टाफ नर्स दय मनिषा कुमारी शाह र सजन चौधरी कास रेणु ठाकुर र स्वीपर कृष्ण महतलाई कामकाजबाट हटाएको अस्पतालले जनाएको छ। उनीहरूलाई छानबिन समितिले प्रतिवेदन नदिएसम्म कामबाट हटाएको अस्पतालको प्रसूति व्यथा लागेकी एक महिलाले सड़क पेटीमै बच्चा जन्माउन बाध्य भएको विषयमा आलोचना भएपछि अस्पतालले कर्मचारीहरू हटाएको हो। बाढीले सार्वजनिक यातायात क्षेत्रमा पारेको प्रभावका विषयमा क्षतिको मूल्याङ्कन गर्न पूर्वाधार विकास मन्त्रालय समिति गठन गरेको छ। यातायात व्यवस्था विभागका महानिर्देशक राजीव पोखरेलको संयोजकत्वमा आज गठित समितिले सार्वजनिक यातायात क्षेत्रमा भएको क्षतिपूर्तिको आधार तथा यससँग सम्बन्धित अन्य विषयको अध्ययन गरी 15 दिनभित्र आवश्यक राय सुझाव सहितको प्रतिवेदन मन्त्री समक्ष पेश गर्नेछन्। साझा खबरमा अब खेल खबर। जापानको आइची नागोयामा आयोजना हुने 20 एसियन गेम्समा नेपालबाट 21 खेलका 135 खेलाड़ी सहभागी हुने भएका छन्। सेप्टेम्बर 19 अक्टोबर 4 हुने एसियन गेम्समा नेपालबाट 135 खेलाड़ी सहित 211 सदस्यीय टोली सहभागी हुने भएको हो। यसअघि नेपालबाट 22 खेलमा 137 खेलाड़ी सहभागी हुने तय थियो, तर ब्रेकिङ डान्स र उसुका एक एक खेलाड़ी घटेका छन्। 20 एसियन गेम्स अन्तर्गत बास्केटबल खेलको प्रतिस्पर्धा हिजोबाट शुरू भइसकेको छ भने औपचारिक उद्घाटन सेप्टेम्बर 19 हुनेछ।
0: सन्तोषी रावल। बेली ब्रिजको प्रयोगमा हतार नगरी पालै पालो गर्न आग्रह।
9: पैदल यात्रीहरू हिँड्दाखेरि अलिकति सावधानी अप्नाउनु पर्ने हुन्छ। पुलको दाहिना राइट ह्यान्ड र लेफ्ट ह्यान्ड गडरतिर चाहिँ छिर्नु भएन, खोलामा खस्ने सम्भावना हुन्छ।
0: रसुवामा हैजा नलाग्ने खोप लगाइँदै विशेष श्रृङ्खला मिलिजुली नेपाली। फेरि विनाशकारी बाढीको जोखिम कति, विज्ञसँगको कुराकानी बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
10: विपद जुनसुकै बेला आउन सक्छ। बाढी, पहिरो वा अन्य विपदको समयमा खाना र पानीको अभाव हुन सक्छ, तर यस्तो कठिन अवस्थामा पनि बालबालिका, गर्भवती महिला र स्तनपान गराइरहेका आमाको पोषणमा विशेष ध्यान दिनु आवश्यक छ।
11: सबैभन्दा महत्त्वपूर्ण कुरा, 6 महिनासम्मका शिशुलाई आमाको दुध मात्र दिनुहोस्। यो विपदको समयमा पनि स्तनपान निरन्तर गराउनुहोस्। आमालाई आराम गर्ने, पर्याप्त खाना र सुरक्षित पानी पिउने वातावरण बनाऊ।
10: 6 महिनापछि बालबालिकालाई उमेर अनुसार नरम, राम्ररी पकाएको र पोसिलो खाना दिन सुरु गरौँ। थोरै थोरै मात्रामा दिनमा पटक पटक खुवाऊ। सम्भव भएसम्म दाल, अन्डा, दुधजन्य पदार्थ, सागसब्जी, फलफुल र अन्य स्थानीय पोसिलो खानेकुरा समावेश गरौँ।
11: गर्भवती र स्तनपान गराइरहेका आमालाई पनि पर्याप्त खाना आवश्यक हुन्छ। विपदको समयमा अरूलाई खुवाएर आमाले आफू कम खाने अवस्था नबनाऊ। परिवारमा उपलब्ध पोषिलो खाना पहिले बालबालिका र आमाका लागि पनि छुट्याउँ।
12: विपदमा राहत बाँड्दा पोषणमा ख्याल राखौँ। चाउचाउ र जंक फुड भन्दा पोषिलो खानेकुरा बाँडौँ।
10: वर्ल्ड भिजन इन्टरनेशनल नेपाल र सीआईएन।
13: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। साझा खबरमा अब विशेष श्रृंखला मिलिजुली नेपाली।
10: साझा खबरमा अब मिलिजुली नेपाली। रसुवा र नुवाकोट जिल्लाका बाढ़ी प्रभावित क्षेत्रमा हैजा लाग्न नदिने खोप लगाउने काम भइरहेको छ। तपाईँले यो खोप लगाउनु भएको छ कि छैन,
4: छैन भने आफूलाई पाएक पर्ने खोप केन्द्रमा गएर हैजा रोग विरूद्धको खोप लगाउनुहोस् है। जनस्वास्थ्य कार्यालय रसुवाका प्रमुख निरोधोज घरती मगर:
14: हाम्रो रसुवा जिल्लामा अहिले 9 होल्डिङ सेन्टर हो। हिजो चाहिँ उत्तरका गाउँपालिका होल्डिङ सेन्टरबाट चाहिँ 4 हेन्द्र होल्डिङ सेन्टरमा सुरु भएको छ भने आज सम्पूर्ण होल्डिङ सेन्टरबाट नै खोप सेवा आजदेखि सञ्चालन भएको छ। यो हैजा चाहिँ एकदमै छिटो फैलन सक्ने एकदम संक्रामक रोग भएको हुनाले यो खोप लगाइसकेपछि यो सम्भावित यसको आउटब्रेक चाहिँ हामीले नियन्त्रण गर्न सक्छौँ। त्यसो त्यही भएर यो अहिले फेरि यो मौसम पनि त्यस्तै महामारीजन्य रोगहरू फैलिने अवस्थाको मौसम भएको हुनाले यो खोप चाहिँ लगाउनु अति एकदमै महत्त्वपूर्ण छ। 1 माथिका सम्पूर्ण जनसङ्ख्यालाई चाहिँ हैजाविरुद्ध खोप दिइनेछ। 1 माथिका सम्पूर्ण उमेर समूहले साबिकको प्रत्येक वडाबाटको खोप केन्द्रबाट हामीले यो खोप सेवा प्रदान गरेका छौँ। खोप अभियान मार्फत यो सम्पूर्ण रोगका जनतालाई गर्भवती सुत्केरी र सम्पूर्ण यो दीर्घ रोगी सबैले खोप लिन मिल्ने हो। अलिक कडा ज्वरो र पखाला लागिरहेको व्यक्तिहरू चाहिँ अलिक खोप नलिउन नमिल्ने हो। तिरी खोप पनि यो धनुषङ्कार विरुद्धको खोप पनि हामीले अभियानको रूपमा नभएर उद्धार कर्मी र स्वास्थ्य कर्मीहरू जो चाहिँ उद्धार कार्यमा खटिनु भएको छ र स्वास्थ्य कर्मी उहाँहरूलाई चाहिँ यो खोप पनि हामीले लगाइरहेका छौँ। यो चाहिँ यो पनि प्रत्येक वडाबाट प्रत्येक खोप केन्द्रबाट नै हामीले चाहिँ यो खोप पनि प्रदान गरेका छौँ भने अब केही दिनमा 1 पछाडि फेरि हामीले 6 15 सम्पूर्ण बालबालिकाहरूलाई दादुरा रुबेला विरुद्धको खोप पनि प्रदान गर्नेछौँ।
4: हैजा टिटी दादुरा रुबेला खोप लगाउने दिन र समय चाहिँ स्वास्थ्य चौकी महिला स्वास्थ्य स्वयंसेविका वा वडाका जनप्रतिनिधिसँग बुझ्न सक्नुहुन्छ। तपाईँ नुवाकोटको विदुर नगरपालिका वडा नम्बर 1 बस्नुहुन्छ। वडा कार्यालयले अहिले बाढ़ी प्रभावितको परिचय खोल्ने कार्ड बनाइरहेको छ। हामीले वडा अध्यक्ष लेनिन रञ्जितलाई यो कार्ड कसले बनाउन पाउँछन् र किन बनाउन जरूरी छ भनेर सोधेका छौं।
15: 3 प्रकारको परिचय पत्र हामीहरूले बनायौँ, एउटा रातो, निलो र पहेँलो। रातो चाहिँ हामीहरूले जसको घर पूर्ण या आंशिक रूपमा क्षति भएको छ हामीले त्यो वर्गलाई रातो कार्ड बनायौँ। अनधिकृत रूपमा अरूले चाहिँ भूकम्पमा जस्तै दावी नगरोस् भन्ने हिसाबमा रातो कार्ड बनायौँ। निलो कार्ड पनि लगभग 1,00,000 रुपियाँ लगानी गरेर जसले व्यवसाय गरिरहेका छन् उहाँहरू पनि पीडित नै हो, उहाँहरू पनि सुविधामा वञ्चित नहोस् भनेर त्यो वर्गीकरण चाहिँ निलो कार्ड चाहिँ हामीले उहाँहरूलाई त्यसरी दियौँ। र अर्को बनायौँ पहेँलो कार्ड, जसले कोठा भाडामा लिएर बसिरहेका छन् उहाँहरू पनि त पिडितै हो, उहाँहरूलाई पनि राहतका नगरपालिकाले सामग्री दिनुपर्छ भनेर उहाँहरूलाई चाहिँ पहेँलो कार्ड बनायौँ। कार्ड बनाउन वडा कार्यालयमा आउनु पर्यो। हामीले चाहिँ त्यहाँ जसका घर क्षति भएका छन् उहाँहरूको हामीहरूसँग नाम छ, अनि जसका पसल जसले नगरपालिकामा दर्ता गरेर लगानी गरेर बसेका छन् उहाँहरूको पनि रेकर्ड हामीसँग त छ, तैपनि त्यसलाई भेरिफिकेसनको लागि हामीले सूचना निकालेर उहाँहरूलाई वडा कार्यालयमा आएर तपाईँहरूले आफ्नो घरबेटीको नाम र आफ्नो पसलको नाम या व्यापार गरेको फर्मको नाम र व्यक्तिको नाम टिपाइदिनु भनेर हामीले सूचना आह्वान गर्यो। त्यो अन्तर्गतको उहाँहरूको नाम आयो र कोठामा भाँडामा बस्नेहरूलाई पनि तपाईँहरूको घरबेटीको हो, उहाँहरूको आइडेन्टिटी सहित तपाईँहरूले चाहिँ नाम टिपाउनु भनेर भनेको छौँ। यो क्रम चाहिँ जारी नै छ, फोनबाट सम्पर्क आउनुहुन्छ। हामीले यो नामावली सामाजिक सञ्जालमा पनि प्रकाशित गर्छौँ। मेरो नम्बर 9852064001, अनि यसमा फोन गर्यो भने सबै कुरा थाहा पाउन सक्नुहुन्छ र वाट्सएप गर्नुहुन्छ भने 9800106023।
4: तपाईँको वडाले पनि यस्तै कार्ड बनाइरहेको हुन सक्छ। आफ्नो वडा वा पालिकामा बुझ्नुहोस् है, अनि छरछिमेकलाई पनि भन्नुहोस्। नुवाकोटको देवीघाटमा बेली ब्रिज सञ्चालनमा आएको छ, तर तपाईँले यो पुल प्रयोग गर्दा विशेष ख्याल गर्नुपर्छ।
9: 5 दिन हिजो 2100 सम्पन्न गरौँ। यो चाहिँ एक्रो टाइपको ब्रिज हो, यसको लम्बाइ 190 छ र चौडाइ चाहिँ 5.5 रहेको छ। यसको चाहिँ भारवाहन क्षमता 70 रहेको छ। भेहिकल प्रवेशको लागि बनाइएको ब्रिज हो, यसमा चाहिँ चेनवाला गाडीहरू चाहिँ हरकत गर्न मिल्दैन। 1-way टाइपको ब्रिज हुन्छ, दोहोरो टाइपको ब्रिज होइन। यो ठुलो गाडीहरू चाहिँ 2-way चाहिँ चल्नु हुँदैन, यो सावधानी अप्नाउनुपर्छ। र यसमा चाहिँ डाइनामिक ट्रस भएको ठाउँहरूमा चाहिँ अलिकति पालहरू भएको कारणले गर्दा पैदल यात्रीहरू हिँड्दाखेरि अलिकति सावधानी अप्नाउनु पर्ने हुन्छ। पुलको दाहिना राइट ह्यान्ड र लेफ्ट ह्यान्ड गर्दातिर चाहिँ छिर्नु भएन, खोलामा खस्ने सम्भावना हुन्छ। त्यो भएको भएर बाटो हिँड्ने मान्छेहरू पनि रोडको र रोड डिसिप्लिनलाई पालना गर्दै अगाडि बढ्नु पर्यो।
4: पुलबाट ओहोर दोहोर गर्ने पैदल यात्रुले विशेष ख्याल गर्न, हतार नगर्न र पालै पालो आउजाउ गर्न सुझाव दिँदै हुनुहुन्थ्यो नेपाली सेनाका मेजर चिरञ्जीवी चौलागाई।
0: रसुवाको भोटेकोसी बारीपछि फेरि हिमनदी फुट्ने सम्भावना कति होला, त्यसको जोखिम र सावधानी?
16: करिब 14 हिमनदी र 14-15 हिमतालहरू यो क्षेत्रमा जोखिममा छन् र ती हिम क्षेत्रमा यस्तै किसिमको घटना फेरि पनि घट्न सक्छ।
0: विज्ञ संघको कुराकानी लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला। आजकल बाल विवाहको कुरा आउँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ।
17: तर के हामीले कहिले सोचेका छौ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
0: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो, तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय बनाइन्छ।
17: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाह तर्फ धकेलिरहेको छ।
0: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
17: छोरा छोरीसँग साथी जस्तै संवाद गरौं, वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउँ र कानूनको प्रभावकारी कार्यान्वयन गरौँ।
0: बाल विवाह रोकौं, छोरा छोरीको सपना जोगाऊ, शिक्षित सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौं। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी, सामुदायिक रेडियो उदयपुर र सीआईएन।
13: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। रसुवाको भुटेकोसीमा आएको विनाशकारी बाढीपछि अहिले पनि विभिन्न हिम नदीहरू फुट्ने जोखिम उत्तिकै छन्। त्यो सँगै विभिन्न स्थानका साना नदी तथा खोलाहरूमा पहिरोका कारण थुनिने र बाढीको उच्च जोखिम रहेको छ। के फेरि ठूलो बाढीको जोखिम छ? कुन स्थानमा कस्तो जोखिम होला? हामीले बाढी पूर्वानुमान शाखाका प्रमुख विनोद पराजुलीसँग कुराकानी गरेका छौँ।
16: अहिले पछिल्लो चिनतर्फबाट हामीलाई प्राप्त प्रतिवेदनमा के देखेको छ भने करिब 14 हिम नदी र 14-15 हिमतालहरू यो क्षेत्रमा जोखिममा छन् र ती हिम क्षेत्रमा यस्तै किसिमको घटना फेरि पनि घट्न सक्छ, हिमतालहरू यस्तै विस्फोट हुन सक्छ। त्यसकारणले जोखिम चाहिँ अब यो 100 वर्ष आउँदैन भन्नुभन्दा पनि जलवायु परिवर्तनको कारण समेत राखेर हेर्दाखेरि हामीले यस्तो घटना फेरि छुट्टै बेहोर्न पनि पर्न सक्छ अथवा 100 वा 200, 400 वर्ष नआउनु पनि सक्छ। त्यस कारण त्यो यकिन गर्न सक्ने विषय चाहिँ छैन। तर हामीले भन्न सक्ने विषय अहिलेको अवस्थामा के हो भने जुन किसिमको तापमानमा आएको वृद्धि र जलवायु परिवर्तनको प्रभाव छ यो हेर्दै गर्दाखेरि चाहिँ यस्ता घटनाहरू फेरि पनि घट्छन्, छिट्टै पनि घट्न सक्छ।
17: मोरङको कट्नु खोलाको अवस्था चाहिँ के छ? यो प्रश्न चाहिँ खड्का होम र विक्रम भण्डारीज्यूको तर्फबाट, उहाँहरू एकदमै धेरै चिन्तित हुनुहुन्छ भनेर प्रदीप पराजुलीले लेख्नु भएको छ।
16: अहिले यतिखेर मनसुन त्यस्तो धेरै सक्रिय छैन, वाइड स्प्रेड रेन भन्छौँ हामी, फराकिलो क्षेत्रमा धेरै भारी वर्षाका घटनाहरू भइरहेका छैनन्। तर आकल झुकल कहीँ 81-82 घन्टाको लागि ठुलो पानी पर्ने घटनाहरू चाहिँ हामी देखिरहेका छौँ पछिल्लो 2-3 दिनदेखि। अब त्यस कारणले गर्दाखेरि त्यस्तो घटनाहरूमा मुख्यत त्यो जहाँ पानी परिरहेको छ त्यहाँनिर चाहिँ केही समय बाढी आउन चाहिँ सक्छ। तर अब उहाँले भनेको खोला पनि सानै खोला हो, त्यस कारणले यदि पानी परिरहेको छ, गड्याङ गुडुङ गरेको छ भनेदेखि त्यो क्षेत्रमा चाहिँ तत्कालको लागि 1-2 घन्टाको लागि कुनै बाढी खोला बढ्ने चाहिँ हुनसक्छ। तर अब निरन्तर पानी झरी र ठुलो बाढीको सम्भावना चाहिँ छैन।
17: माधव ढकालको कमेन्ट चाहिँ मर्स्याङ्दी नदीको अवस्था चाहिँ के छ भनेर सोध्नु भएको छ।
16: मर्स्याङ्दी नदी यतिखेर सतर्कता तहभन्दा तल छ पछिल्लो 4 दिनदेखि, र अब मर्स्याङ्दी नदीले अर्को 3 दिन पनि सतर्कताभन्दा माथि जाने गरी बाढी उत्पन्न हुने अवस्था त्यहाँ चाहिँ छैन। यहाँको प्रश्नमा यदि हिमाली क्षेत्र पनि छ, हिमतालहरू पनि छन् र त्यस्तो जोखिमको कुरा गर्नुभएको हो भने अब मर्स्याङ्दीमा मात्रै होइन समग्र हिमाली क्षेत्रमा हिम पहिरो र हिमताल विस्फोटकाको सम्भावना अब बिस्तारै घटेर गएको छ। तापक्रममा उल्लेख्य गिरावट आएको छ पछिल्लो 1-2 हप्तादेखि, र बिस्तारै तापक्रम घट्दै जाँदाखेरि हिमाली क्षेत्र बिस्तारै स्थिर हुँदै जान्छ र फेरि हिउँदको समयमा सामान्यतया यस्ता हिमताल विस्फोट वा हिम पहिरोबाट छिर्जुने बाढीको सम्भावना अत्यन्तै कम हुन्छ। त्यस कारणले कम्तीमा पनि आउँदो मार्च महिना भन्छौँ हामी, आउँदो चैत वैशाखभन्दा अगाडि हामी सुरक्षित रहन सक्छौँ भन्न सक्छौँ तुलनात्मक रूपमा। तर फेरि पनि अर्को मनसुन सुरु हुँदै गर्दाखेरि यस किसिमको जोखिम भने कायमै छ।
17: अर्को तेज पोखरेलजीको प्रश्न छ, सोलो खुम्बुको हुङ्गा खोलालाई पहिरोले थुनेर ताल बनेकोले दुधकोशी आसपास क्षेत्रमा जोखिम बढेको भन्ने खबर छ भन्नुभएको छ।
16: हो, आज एक बिहानै हामीलाई त्यो खबर सूचना आयो, आउन साथ हामीले त्यहाँ स्थित पालिका र प्रहरीसँग समन्वय गऱ्यौँ र स्थलगत अवलोकनकै भिडियो पनि प्राप्त गऱ्यौँ। त्यो हेर्दाखेरि त्यति ठुलो पहिरो र त्यति ठुलो मात्रामा पानी जम्मा भएको देखिएन र तल्लो क्षेत्रमा प्रभावित हुन सक्ने त्यस्तो ठुलो सामाजिक अथवा बस्ती अथवा अन्य संरचना पनि त्यति धेरै देखिएन। त्यस कारणले गर्दाखेरि यसबाट सामान्य जोखिम छ, सतर्क चाहिँ भइराखौँ भनेर हामीले सूचना जारी गऱ्यौँ। त्यसको केही बेर पछाडि नै त्यो भरिन गयो र पानी खुलेको छ, अहिले जोखिम चाहिँ छैन।
17: पर्वतको अन्नपूर्ण गाउँपालिका 11 स्थित किमरुङ खोला र दार्चुलाको चौलानी नदी मा चाहिँ नदी थुनियो, यहाँहरूले त्यो सूचना पनि जारी गर्नुभएको थियो होइन। यो क्रम चाहिँ अब जस्तो हिम नदीसँग जोडिएको कुरा छुट्टी भयो होइन, पहिरोले जुन नदी थुनिने क्रम छ, नेपालको कुन कुन क्षेत्र चाहिँ अलिक बढी जोखिममा छन्?
16: अब त्यसको ठ्याक्कै जहाँसम्म अहिले पछिल्लो समयको पहिरो ससेप्टेबिलिटी म्याप, ल्यान्डस्लाइड ससेप्टेबिलिटी म्याप भन्छौँ, त्यो एउटा प्रकोप नक्साङ्कन भनेर बुझौँ, त्यो हेर्दाखेरि चाहिँ नेपालको त्यो पहिरो जान सक्ने क्षेत्र भनेर पहाडी क्षेत्रमा समग्र क्षेत्रहरू देखिन्छ। त्यस कारणले गर्दाखेरि कहाँ बढी छ कहाँ कम छ भन्ने कुराको अर्को एउटा पाटो चाहिँ हामीले विगतमा कहाँ कहाँ उल्लेख्य पहिरो क्षेत्रहरू एक्टिभ क्षेत्रहरू देखेका छौँ ती क्षेत्रहरू मान्न सकिन्छ। अर्कोतर्फ हाम्रो विकासले तीव्रता दिँदै गर्दाखेरि मुगली नारायणगढ सडक खण्ड कृष्णवीर जस्ता क्षेत्रहरू होइन जुन पहिरोले परिचित छन् ती क्षेत्रहरू, त्यस्तो क्षेत्रहरू हरेक जिल्लाहरूमा छन् र त्यहाँको आम मानिसलाई ती जिल्लाहरूको पहिरोग्रस्त क्षेत्रहरूको बारेमा जानकारी छ। ती क्षेत्रहरू पहिलो प्राथमिकतामा परिहाले जोखिमका दृष्टिकोणले, तर पछिल्लो समय पहाडी क्षेत्रमा निरन्तर वर्षा निरन्तर विकासका अव्यवस्थित प्रयासहरू होइन भइराख्दाखेरि यसको चाहिँ ठ्याक्कै यो डाइनामिक भन्छौँ हामी गतिशील छ, पहिरो क्षेत्रहरू पनि पहिला जोखिम नभएका क्षेत्रहरूमा पहिरो गइराखेको अवस्था छ। त्यस कारणले अहिले सरस्वती भन्दाखेरि चाहिँ नेपालको मुख्य त उच्च हिमाली पहाडी र तराईको क्षेत्र छ, के अरे चुरेको क्षेत्र छ, यी समग्र क्षेत्र चाहिँ पहिरोको जोखिममा छन्। अब बढी जोखिममा भएको क्षेत्रहरू चाहिँ अब केन्द्रीय नेपालकै उदाहरण दिएर हेर्दाखेरि अहिले मुगली नारायणगढ सडक खण्ड कृष्णवीरको क्षेत्र दामनको क्षेत्रहरू होइन यस्ता क्षेत्रहरू चाहिँ हामी परिचित छन्। त्यो बाहेक जति पनि महत्त्वपूर्ण राजमार्गहरू छन् मुख्यत मेची राजमार्ग कोशी राजमार्ग बिपी राजमार्ग होइन त्यस्तै गरेर त्रिभुवन राजपथ हुँदै अब पश्चिमतर्फका पहाडी राजमार्गहरूका क्षेत्रहरू अलि बढी पहिरोको जोखिममा देखिन्छ।
17: अब हामीले जोखिमलाई घटाउन सक्ने सम्भावना चाहिँ कतिको रहन्छ?
16: अब यो चाहिँ सबैभन्दा महत्त्वपूर्ण र पेचिलो प्रश्न हो। अब जोखिम भन्ने बित्तिकै त्यसमा बहुआयामिक पक्ष जोडिएर आउँछ। अब पहिलो कुरा हाम्रो बसोबास, हाम्रा विकास निर्माणका प्रयासहरू, यी समग्र विषयहरूलाई हामीले एक निमेषमा त्यहाँबाट विस्थापित गर्न सक्ने अवस्था छैन। त्यस कारणले एकातर्फ एक्सपोजर अथवा सम्मुखता, हामी जहाँ जोखिम छ त्यसको नजिक बसिरहेका छौँ, सुरक्षित ठाउँमै घर रहेछ भने पनि हाम्रा कृषिका लागि हाम्रो जीवनयापनका लागि हामी जोखिममुक्त क्षेत्रहरूमा आवागमन आवत जावत गरिराख्नुपर्छ। त्यस कारणले यो यथार्थमा हामीले फेरि पनि ख्याल गर्नुपर्ने विषय चाहिँ के हो भन्दाखेरि हामी सकेसम्म स्थायी रूपमा बसोबास गर्ने हाम्रो घर सुरक्षित ठाउँमा हुनु पर्यो र हामी जोखिममुक्त क्षेत्रमा छौँ भने पनि अब हामीले भविष्यमा आफ्नो बस्ती अथवा आफ्नो घरलाई सुरक्षित स्थानमा सार्नको लागि अब सोच्नु पर्यो।
0: प्रधानमन्त्री राहत कोषमा कुल 13,23,00,00,000 रुपियाँ भन्दा धेरै जम्मा भएको छ। बाढीबाट अहिलेसम्म 1,386 जनाको मृत्यु भएको छ भने 5,000 भन्दा बढी अझै सम्पर्कविहीन छन्। बाढी प्रभावितको उद्धारपछि स्वास्थ्य सुरक्षा अर्को चुनौती बन्दै गएको छ। होल्डिङ सेन्टरमा राखिएका 25 जनामा झाडा पखाला देखिएको छ। बाढी पीड़ितलाई प्रलोभन दबाव र झुट्टा आश्वासन दिने जोखिम बढेको भन्दै चिन्ता व्यक्त गरिएको छ। 15 महाधिवेशनको कार्यतालिका स्थगन गरी मा बस्न काङ्ग्रेस इतर पक्षले माग गरेको छ। अस्पतालले भर्ना नलिएपछि गेटमै बच्चा जन्मिएको घटनापछि 6 जना कर्मचारी बर्खास्तमा परेका छन्। कृष्णवीर क्षेत्रमा नयाँ ट्र्याक खोल्न 10 मेसिनको तीव्र रूपमा प्रयोग गरिएको छ र जापानमा हुने 20 एसियन गेम्समा नेपालबाट 21 खेलका लागि 135 खेलाडी सहभागी हुने भएका छन्। खेलको औपचारिक उद्घाटन भने सेप्टेम्बर 19 हुने भएको छ। हवस् त आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी सुनिल राज भारतलाई धन्यवाद। भोलि भदौ 27 बिहान 6 साझा खबरमा फेरि भेटौला। अहिलेलाई सन्तोष गन्धर्व बिदा हुन्छु। नमस्कार।

0: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN.
1: नमस्कार. कार्यक्रम हेलो सांसदमा तपाईँलाई हार्दिक स्वागत छ. म लील प्रकाश चन्द. कार्यक्रम हेलो सांसद सामुदायिक सूचना नेटवर्क CIN-ले उत्पादन तथा प्रसारण गर्दै आएको छ. हरेक हप्ताको शुक्रबार बिहान 6:30 बजेदेखि आधा घण्टा
2: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो छिमेकी 107.2 मेगाहर्ज.
3: In 1 Peter 3 verse 8 says, All of you should be of one mind, full of sympathy toward each other, loving one another with tender hearts and humility. That was 1 Peter 3 verse 8.
4: खुल्यो खुल्यो खुल्यो
5: होइन हो के खुल्यो हजुर.
4: नेपालकै सबैभन्दा सस्तो कालिका नगर होराइजन चोकमा ओम शान्ति ड्राई क्लिनर्स खुल्यो भनेको के?
5: ओहो हो र.
4: हजुर, ओम शान्ति ड्राई क्लिनर्स यहाँ सबै किसिमका गलैचा, कार्पेट, ब्लाङ्केट, कोट, शर्ट, प्यान्ट, साडी, कुर्ता सुरुवाल, लेदरका कपडाहरू, लेहेङ्गा, जिन्सका कपडाहरू आदि सुपथ मूल्यमा क्लिनिङ गरिन्छ. होटेल, होस्टेल, हस्पिटल र टेन्ट हाउस आदिका कपडाहरू क्लिनिङ गर्नु परेमा हामीलाई निर्धक्क भएर सम्झनुहोस्. सम्पर्क गरेको 2 घण्टामा हामी तपाईँको सेवामा हाजिर हुनेछौ. होम डेलिभरीको पनि सुविधा रहेको छ. प्रोप्राइटर देवराज.
6: थप जानकारीका लागि सम्पर्क नम्बर 97 49 17 23, 98 53 59 84 72.
4: ड्राई क्लिनर्सको लागि एक मात्र नाम ओम शान्ति ड्राई क्लिनर्स, तपाईँको सेवामा समर्पित.

रेडियो छिमेकीलाई माया गरी प्रार्थना आर्थिक तथा विभिन्न तरिकाले व्यक्तिगत र सामूहिक रूपमा साथ र सहयोग गर्नुहुने सम्पूर्ण शुभचिन्तकहरू, मण्डलीहरू, सङ्घ संस्थाहरू तथा सम्पूर्णमा यस रेडियो छिमेकीको तर्फबाट हार्दिक धन्यवाद व्यक्त गर्दछौँ।

0: फागुनदेखि वैशाखसम्म आगलागी बढी हुन सक्छ। आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ।
1: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याउँ। सलाई, लाइटर, मट्टीतेल जस्ता ज्वलनशील वस्तु बालबालिकाले भेट्ने ठाउँमा नराखौं। खाना पकाउने ग्यास सुरक्षित राखौं।
0: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाऊ। क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौं।
1: गाउँघर तथा शहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौं। पानीका स्रोतलाई व्यवस्थित गरौं। समुदायसँग सहकार्य गरौं।
0: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊ। ग्यासको प्रयोग गर्नेहरूले चुलो, ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौं।
1: चुरोट बिँडीको प्रयोग पश्चात आगो निभाऊ। ठुटा जथाभावी नफालौं। वन जंगल, पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई, लाइटर तथा आगोको प्रयोग नगरौं।
0: घरमा मैनबत्ती, धूप र दियो बाल्दा विशेष सतर्कता अपनाऊ। नजिकैको दमकलको नम्बर अनिवार्य सेभ गरेर राखौं।
2: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो छिमेकी 107.2 मेगाहर्ज।
1: John wrote, "We have confidence before God and receive from Him anything we ask, because we keep His command and do what pleases Him." That was John 1, chapter 3, verses 21 and 22.
2: आजको वचन आशाको सन्देश नेपालद्वारा प्रकाशित दैनिक उपासना पुस्तिकाबाट आजको सन्देश।
3: साहसपूर्वक प्रार्थना गर्नुहोस्। पहिलो भाग चैमसी आज शुक्रबार सेप्टेम्बर 11 तारिक भदौ 26 गते। आजको बाइबल लेखन हिब्रूको पुस्तक 4 अध्यायको 16 पदबाट रहेको छ र यहाँसरी लेखिएको छ, यसकारण साहससँग अनुग्रहको सिंहासन नजिक जाओ। जब मार्टिन लुथरका सहकर्मी बिरामी परे, ती सुधारकले चङ्गाईको लागि साहसपूर्वक प्रार्थना गरे। धर्मशास्त्रबाट मैले सम्झन सके जति सबै प्रतिज्ञाहरू दावी गर्दै मैले सर्वशक्तिमानलाई ठूलो जोशका साथ विन्ती गरे र भने कि यदि अबदेखि मैले उहाँका प्रतिज्ञाहरूमा विश्वास कायम राख्ने हो भने उहाँले मेरो प्रार्थना पूरा गर्नुहुन्छ। जोन वेस्लीले आन्ध्र महासागर पार गर्दै गर्दा उनको जहाजमा ठूलो आँधीबेरीको सामना गर्नु पर्यो। कोठामा बसेर पढिरहेको समयमा उनले थाहा पाए कि हावाले जहाजलाई त्यसको मार्गबाट हटाउँदै थियो। त्यसैले उनले प्रार्थना गरे। उनका सहकर्मी एडम क्लार्कले उनको प्रार्थना सुने र लेखिराखे, सर्वशक्तिमान परमेश्वर, तपाईँ सर्वत्र राज्य गर्नुहुन्छ अनि सबै कुराले तपाईँको इच्छाको उद्देश्य पूरा गर्दछन्। यी हावा र छालहरूलाई आज्ञा दिनुहोस् कि तिनीहरूले तपाईँको आज्ञा पालन गरून् अनि हामीलाई छिटो र सुरक्षित रूपमा त्यो स्थानतर्फ लैजानुहोस् जहाँ हामी जान चाहन्छौँ। वेस्ले आफ्नो घोडामा उठे, आफ्नो पुस्तक उठाए र पढ्न जारी राखे। त्यसपछि एडम क्लार्क बाहिर डेकमा गए जहाँ उनले हावा शान्त भएको र जहाज आफ्नै मार्गमा चलिरहेको भेटाए। तर वेस्लीले त्यो उत्तर पाइएको प्रार्थनाको बारेमा कुनै टिप्पणी गरेनन्। क्लार्कले लेखे, उनले आफ्नो प्रार्थनाको सुनाई हुने थियो भने यति पूरा आशा गरेका थिए कि सुनाई भयो भने उनले यसलाई हल्का रूपमा लिए। प्रार्थनामा साहस धेरैका लागि असहज विचार हो। सर्वोच्च परमेश्वरको ढोका ढकढकाउनु, परमेश्वरसँग कुस्ती खेल्नु, के यस्तो प्रार्थना त्यति सम्मानजनक हुँदैन र? अनि अहंकारी पनि सायद त्यसो हुने थियो यदि परमेश्वरले हामीलाई यसरी प्रार्थना गर्न आमन्त्रित नगर्नु भएको भए। यसकारण साहससँग अनुग्रहको सिंहासन नजिक जाउँ र खाँचोको समयमा सहायता पाउनलाई कृपा र अनुग्रह प्राप्त गर्न सकौँ। के तपाईँ खाँचोको समयमा हुनुहुन्छ? परमेश्वरले तपाईँको प्रार्थनाको जवाफ दिनुहुनेछ र तपाईँको पक्षमा काम गर्नुहुनेछ भन्ने विश्वास गर्दै साहसपूर्वक अनुग्रहको सिंहासनमा जानुहोस्। आमेन। परमेश्वरले यहाँहरू सबैलाई हेरी आशिष दिउन्। जय मसीह।
2: आजको वचन नेपालमै सर्वाधिक पढिने र सुनिने दैनिक उपासना पुस्तिका। हाम्रो ठेगाना आशाको सन्देश नेपाल, नखु, ललितपुर।
4: मोबाइल नम्बर 98082408470।
2: इमेल ठेगाना mos.radioministry@gmail.com।
4: आफू सुन्नुहोस् र आफ्ना मित्रहरूलाई पनि सुन्ने सल्लाह दिनुहोस्।
2: तपाईँको आजको दिन आशिषमय रहोस्। जय मसीह।
5: खुल्यो खुल्यो खुल्यो
6: होइन हो, के खुल्यो हजुर?
5: नेपालकै सबैभन्दा सस्तो कालिका नगर होराइजन चोकमा ओम शान्ति ड्राई क्लिनर्स खुल्यो भनेको के?
6: ओहो, हो र?
5: हजुर, ओम शान्ति ड्राई क्लिनर्स। यहाँ सबै किसिमका गलैचा, कार्पेट, ब्लाङ्केट, कोट, शर्ट, पाइन्ट, साडी, कुर्ता सुरुवाल, लेदरका कपडाहरू, लेहेङ्गा, जिन्सका कपडाहरू आदि सुपथ मूल्यमा क्लिनिङ गरिन्छ। होटेल, होस्टेल, हस्पिटल र ट्रेन्ट हाउस आदिका कपडाहरू क्लिनिङ गर्नु परेमा हामीलाई निर्धक्क भएर सम्झनुहोस्। सम्पर्क गरेको दुई घण्टामा हामी तपाईँको सेवामा हाजिर हुनेछौ। होम डेलिभरीको पनि सुविधा रहेको छ। प्रोप्राइटर देवराज।
7: थप जानकारीका लागि सम्पर्क नम्बर 97479173, 98139472।
5: ड्राई क्लिनर्सको लागि एक मात्र नाम, ओम शान्ति ड्राई क्लिनर्स, तपाईँको सेवामा समर्पित।

0: रेडियो छिमेकी 107.2 मेगाहर्ज।
1: सुहाना सुन्न सुन, हाम्रो मम्मीले भन्नुभएको ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सियो रे नि।
2: हो र? होइन होला त्यस्तो त।
3: सोइता, तिमीहरूको के खास कस कुरा हुँदैछ? के भयो भन त?
4: के भएन मिस,
3: मैले सुनिसकेँ। हेर, बोक्सा बोक्सी भन्ने हुँदैन, यो त सामाजिक अविश्वास मात्र हो, बुझ्यौ? कसैलाई बोक्सीको आरोप लाउनु, कुट्नु, पिट्नु, पीडा दिनु वा गाली बेइज्जती गर्नु हुँदैन, त्यस्तो कार्य सामाजिक अपराध हो। बोक्सीको आरोप लाउने, कुटपिट गर्ने तथा पीडा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ। बोक्सी आरोप लगाएर कुटपिट अङ्गभङ्ग गर्नेलाई 10 वर्ष कैदसँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ। यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है।
4: हुन्छ मिस।
5: बोक्सी अन्धविश्वास हो, बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौं, समाजलाई सभ्य बनाऊ।
6: नेपाल सरकार, विज्ञापन बोर्ड।

घाँटीमा भएर जान परे तापनि म कुनै खतरादेखि डराउने छुइनँ, किनकि तपाईँ मेरो साथमा हुनुहुन्छ। तपाईँको लाठी र तपाईँको लौरोले मलाई सन्तोष दिनेछ।

0: आत्मिक गीत संगीत र वचन सुन्नका लागि
1: सुन्नुहोस् रेडियो छिमेकी 107.2 मेगाहर्ज।
2: हरेक शनिबार र आइतबार बिहान 10 बजे सुन्न नभुल्नु होला भाषाको सन्देश कार्यक्रम डाक्टर वरिष्ठ पास्टर सिमोन पाण्डेज्यूबाट।

रेडियो छिमेकी तपाईँ सम्पूर्ण सहयोगदाताहरूलाई धन्यवाद भन्दछ। सर्वाधिक पढिने आजको वचन दैनिक उपासना पुस्तिका तपाईँ सबैको लागि उपहार स्वरूप निःशुल्क उपलब्ध छ।

रेडियो छिमेकीलाई माया गरी प्रार्थना आर्थिक तथा विभिन्न तरिकाले व्यक्तिगत र सामूहिक रूपमा साथ र सहयोग गर्नुहुने सम्पूर्ण शुभचिन्तकहरू, मण्डलीहरू, सङ्घ संस्थाहरू तथा सम्पूर्णमा यस रेडियो छिमेकीको तर्फबाट हार्दिक धन्यवाद व्यक्त गर्दछौँ।

तपाईँको छिमेकी मेरो छिमेकी यो रेडियो छिमेकी तपाईँ सुन्दै हुनुहुन्छ रेडियो छिमेकी 107.2 मेगाहर्ट्ज।

0: प्रिय श्रोताहरू, आज हामी त्यस्तो संसारमा रहेका छौँ जुन अन्धकार, पाप, दुष्ट अनि भ्रष्टताले भरिएको छ। संसारमा शान्ति आनन्द छैन। यस्तो परिस्थितिमा हामीलाई जीवनको सच्चा शान्ति, सच्चा मार्ग देखाउन, नैतिकवान जीवन जिउन, आत्मा शान्तिको जीवन, आदर्श जीवन जिउन मार्गदर्शन गर्नको लागि परमेश्वर र परमेश्वरको वचन धर्मशास्त्रको ठुलो हात हुन्छ। यही विचारलाई मनमा लिएर आज हामी पवित्र धर्मशास्त्र बाइबलबाट सन्देश सुन्नेछौँ।
1: दर्शक तथा श्रोता मित्रहरू, आज म तपाईँहरूको बीचमा बोल्ने छु जब राजा मसीहा शासन गर्नुहुन्छ, अनि यो दोस्रो भाग हो। अब मित्रहरू, हामीले परमेश्वरको वचनद्वारा मसीहाले आफ्नो शासनकाल कसरी गर्नुहुन्छ भनेर जान्नु नितान्त आवश्यक छ। येशूले आफ्ना चेलाहरूलाई सिकाउनु भएको प्रार्थनामा परमेश्वरको राज्य आओस् भनी विन्ती गर्नुभएको छ। येशूले भन्नुभयो कि हामीले यस प्रकारले प्रार्थना गर्नुपर्छ, तपाईँको राज्य आओस्, तपाईँको इच्छा स्वर्गमा जस्तो छ यस पृथ्वीमा पूरा होस्। प्रियहरू, येशूको यी वचनहरूलाई ध्यानपूर्वक अध्ययन गर्दा मैले सिकेको छु कि राज्य एउटा प्रक्रियाको रूपमा नभई घटनाको रूपमा आउनेछ। यो धेरै महत्त्वपूर्ण विचार हो। शताब्दीदेखि नै केही प्रभुका जनहरूले यो सिकाए, विश्वास दिलाए कि यदि हामीले पर्याप्त प्रयास गर्यौँ भने र मेहनत गर्यौँ भने परमेश्वरको राज्य ल्याउनमा सक्षम हुनेछौँ। तर आजको संसारलाई हेर्दा मानिसहरू उहाँको राज्य ल्याउनको निमित्त सयौं वर्ष अघि छन्। एक प्रकारले हेर्नु भने मानिसहरू उहाँको राज्यबाट धेरै टाढा छन्। यहाँ सबै अन्य युद्ध, रूढी, अनिकाल जस्तो उहाँको राज्यमा हुने छैन। ती कुराहरू यहाँ हामी पाउँदछौँ यो पृथ्वीमा। त्यहाँ शान्ति र रमाहाट छैन, तर उहाँको राज्यमा शान्ति रमाहाट हुनेछ। बाइबल धर्मशास्त्र अनुसार मसीहाले राज्य स्थापित गर्नुहुनेछ। उहाँको राज्य निष्पक्ष न्यायको साथ हुनेछ। उहाँले आफ्नो फलामको लौरोले राष्ट्रहरूमाथि शासन गर्नुहुनेछ। उहाँले उचित न्याय अनि त्यसको कार्यान्वयन गर्नुहुनेछ। एक पटक येशूले भन्नुभएको थियो कि परमेश्वर पिताले पुत्रलाई सबै न्याय गर्नको निमित्त अधिकार दिइसक्नु भएको छ। त्यसकारण जब मसीहाले शासन गर्नुहुन्छ, त्यहाँ पूर्ण न्याय र शान्ति हुनेछ। यसैले आउनुहोस्, हामी प्रकाश 20 अध्याय 1 देखि 6 पदसम्मको खण्डलाई हेर्नेछौँ। यहाँ लेखिएको छ, त्यसपछि अतल कुण्डको साँचो र एउटा ठुलो साङ्लो हातमा लिएका एउटा स्वर्गीयदूत स्वर्गबाट ओर्लन आएका मैले देखेँ। तिनले त्यो अजिङ्गर, त्यो प्राचीन सर्प जो दियाबोलस वा शैतान हो, त्यसलाई पक्रे अनि 1000 वर्षको निम्ति बाँधेर राखे। तिनले त्यसलाई अतल कुण्डमा फालिदिए र त्यो कुण्ड बन्द गरी मोहोर लगाइदिए, ताकि 1000 वर्षसम्म, अन्त्य नभइन्जेलसम्म, जाति जातिहरूलाई त्यसले बहकाउन नपाओस्। त्यसपछि केही समयको निम्ति त्यसलाई फुक्का गरिनुपर्छ। तब मैले सिंहासनहरू र त्यसमाथि बस्नेहरूलाई देखेँ, जसलाई इन्साफ गर्ने अधिकार दिइएको थियो। तब येशूका गवाहीको निम्ति र परमेश्वरको वचनको निम्ति शिर काटेकाहरू र त्यो पशु र त्यसका मूर्तिको पूजा नगर्नेहरू र त्यस

गर्दछन्। अब हामी अघिल्लो अध्यायमा मैले गरेको निष्कर्षहरूलाई समीक्षा गरौँ। पहिलो निष्कर्ष, पहिलो शैतानलाई बाँधिनेछ। मित्र, मैले भने कि त्यो शैतानलाई बाँधिने कुरा चाहिँ भविष्यमा हुने हो। ऊ अहिले बाँधिएको छैन, तर ऊ हजार वर्षको लागि त्यस बेला बाँधिनेछ, जुन कुरा बाइबलले हामीलाई सिकाउँदछ। शैतान हामीहरूको बीचमा आउँदा कहिले कहीँ उप्रकाशको दूतको रूपमा, ज्योतिको दूतको रूपमा आउँदछ, र कति पटक ऊ गर्जने सिंहको रूपमा आउँदछ। ऊ सधैँ धोका दिने र छल गर्ने उद्देश्यले नै आउँदछ। तर जब ऊ बाँधेको हुनेछ, उसले 1000 वर्षसम्म कुनै पनि जातिहरूलाई धोका दिन सक्ने छैन। दोस्रो निष्कर्ष, जसको बारेमा मैले कुरा गरेको, त्यो हो मसीहाको शासनकाल। उहाँको शासनकाल हुनेछ। मसीहाले शैतानलाई बाँधेर अब त्यो समय अवधिमा उहाँले शासन गर्नुहुनेछ। उहाँको शासनकालको भविष्यवाणी बाइबलका धेरै पुस्तकहरूमा लेखिएका छन्। मसीहाको शासन शान्ति, साँचो शान्तिद्वारा चित्रित गरिएको छ। याद गर्नुहोस्, येशूले हामीलाई प्रार्थना गर्न सिकाउनु भएको थियो कि तपाईँको राज्य आओस्, तपाईँको इच्छा स्वर्गमा जस्तै यस पृथ्वीमा पूरा होस्। त्यसैले तेस्रो निष्कर्ष यो हो जसले हामीलाई आकर्षित गर्दछ। तेस्रो निष्कर्ष, सन्तहरू साझा हुनेछन्। सन्तहरू साझा हुनेछन्। प्रकाश 20:4 पदमा लेखिएको छ, तब मैले सिंहासनहरू र त्यसमाथि बस्नेहरूलाई देखे, जसलाई इन्साफ गर्ने अधिकार दिइएको थियो। तब येशूका गवाहीको निम्ति र परमेश्वरको वचनको निम्ति शिर काटेकाहरू, त्यो पशु र त्यसका मूर्तिहरूको पूजा नगर्नेहरू, त्यसको छाप निधार वा हातमा नलगाउनेहरूका आत्माहरूलाई मैले देखे र तिनीहरू फेरि जीवित भए। तिनीहरूले ख्रिस्टसँग 1000 वर्षसम्म राज्य गरे। त्यहाँ ख्रिस्टसँग शासन गर्ने समूहहरूलाई छुट्याइएको छ। ती तीन समूहहरू स्पष्ट रूपमा छुट्याइएको छ। सर्वप्रथम त्यहाँ सिंहासनमा बस्नेहरू छन्। तिनीहरूलाई पहिचान गर्न मद्दतको लागि हामी प्रकाश 4 अध्यायमा संकेत गरेको पाउँदछौँ, जहाँ सिंहासनमा विराजमान 24 एल्डरहरू, अगुवाहरू, धर्मगुरुहरू, हरेक कुल, जाति, भाषा र राष्ट्रबाट छुटकारा पाएका पुजारीहरू हुन्। त्यसपछि त्यहाँ शहीदहरू हुनेछन्, जो तिनीहरू मारिएका, उनीहरूको टाउको काटिएको थियो। शाब्दिक रूपमा येशूको गवाहीको निम्ति तिनीहरू मारिएका थिए। प्रकाश 6 अध्यायमा हामी वेदीको मुनि पाँचौ मोहर लागेको शहीदहरूको बारेमा पढ्छौँ। उनीहरू कसरी आफ्नो बदलाको निम्ति बिलाप गरिरहेका थिए। तेस्रो समूह, जनावरको निम्ति आपत्ति जनाउनेहरू, जुन हामी प्रकाश 13 अध्यायमा सिक्छौँ, जो कोही जनावरको अगाडि झुक्दैनन् उनीहरूलाई मारिनेछन् र उनीहरू शहीद हुनेछन्। तसर्थ हामीसँग सिंहासनबाट बस्नेहरू, शहीदहरू र जनावरको विरुद्धमा खडा हुने व्यक्तिहरू छन्, जो व्यक्तिहरू मसीहाको शासनकालमा मसीहाको साथमा राज्य गर्नेछन्। पदचारको अन्त्यमा हामीलाई भनिएको छ, उनीहरू जीवित थिए र ख्रिस्टसँग 1000 वर्षसम्म शासन गरे। तिनीहरूको भूमिका तोकेको छ। तिनीहरू 1000 वर्षसम्म ख्रिस्टसँगै शासन गर्नेछन्। प्रकाश 3:20 पदमा लाउडेसियाको मण्डलीलाई लेख्नुहुँदा येशूले भन्नुभएको थियो, जसले विजय हासिल गर्छ म उसलाई मसँगै मेरो सिंहासनमा बस्न दिनेछु, जसरी मैले आफैले पनि जितेँ, मेरो पितासँग उहाँको सिंहासनमा बसेको छु। र निसन्देह रूपमा तिनीहरूसँग पुनरुत्थान शरीर हुनेछ। ख्रिस्टको शासनमा भाग लिने सन्तहरू पहिलो पुनरुत्थानमा भाग लिनेछन्, जब तुरैको आवाजसँगै उनीहरू बौटी उठ्नेछ। पहिलो कोरन्थी 15:50 पदमा लेखिएको छ कि मासु र रगतले परमेश्वरको राज्यमा अधिकार गर्न सक्दैन, तसर्थ त्यस राज्यमा भाग लिनको लागि पहिलो पुनरुत्थान हुनु पर्दछ, जसमा सन्तहरू सबैले भाग लिनेछन्। प्रेरित योहानाले भन्दछ, हामी जान्दछौँ कि जब उहाँ आउनुहुनेछ हामी उहाँ जस्तै हुनेछौँ, हामी उहाँ जस्तै हुनेछौँ, हामी उहाँलाई देख्न सक्नेछौँ। यी निष्कर्षको सत्यतामा हामी परमेश्वरको सामु हाम्रो हृदयलाई आश्वस्त पार्न सक्छौँ कि शैतानलाई बाँधिनेछ, मसीहाले शासन गर्नुहुनेछ, सन्तहरू पनि साझेदारी रूपमा उहाँसँगै शासन गर्नेछन्। परमेश्वरको प्रशंसा भएको होस्। प्रकाश 20 अध्यायको 1-6 पदले वर्णन गरेको गौरवशाली अनुभवमा भाग लिनको लागि तपाईँले अब योजना गर्न आवश्यक छ। परमेश्वरले हामीलाई मुक्ति र उद्धारको तयारीको लागि आफ्नो पुत्रलाई अघि नै पठाइसक्नु भएको छ। यो निश्चित गर्नुहोस् कि अब तपाईँले आफ्नो हृदयको स्वीकार्यतालाई बनाउनुहोस्। धर्मशास्त्रमा भनिएको छ, हरेक घुँडा टेकिनेछ र हरेक जिब्रोले स्वीकार गर्नेछ कि येशू ख्रीष्ट प्रभु हुनुहुन्छ। मित्रहरू, जब तपाईँले यो सत्य कुरालाई स्वीकार्नुहुन्छ, तब तपाईँ त्यो महान र गौरवशाली परम प्रभुको दिनमा भाग लिन सक्नुहुनेछ। म तपाईँलाई आग्रह गर्दछु कि अब तपाईँको व्यक्तिगत प्रभु र मुक्तिदाताको रूपमा येशूलाई ग्रहण गर्न ढिलो नगर्नुहोस्। कृपया यो महत्त्वपूर्ण निर्णयलाई व्यवस्था नगर्नुहोस्।

प्रिय श्रोता, यो प्रसारण मार्फत यो अवगत गराउन चाहन्छौ कि प्रभुको सेवाको लागि यहाँहरूको साझेदारी नित्यन्त आवश्यकता छ। यहाँहरूले प्रार्थनाको साथसाथै आर्थिक सहायता गर्न अनुरोध गर्दछौ। तपाईँहरूको सानो भन्दा सानो भेटी किन नहोस्, हामी प्रभुको नाममा स्वीकार गर्नेछौँ। प्रभुको सेवाको लागि तपाईँहरूको यो सानो लगानीले कसैको जीवनमा भिन्नता ल्याउँछ अनि प्रभुको महिमा हुन्छ। प्रभु तपाईँहरूलाई महान गरी आशिष दिनुहुनेछ। इच्छुक श्रोताहरूले तपाईँको इच्छा भेटी हाम्रो ठेगानामा पठाउन सक्नुहुन्छ, जुन ठेगाना हामी कार्यक्रमको अन्तमा दिनेछौँ।

प्रिय श्रोताहरू, आजको कार्यक्रम सुनि तपाईँलाई कस्तो लाग्यो? आशा गर्छौँ निश्चय नै आशिषमय भयो होला। यदि यस कार्यक्रमप्रति तपाईँको कुनै प्रश्न, जिज्ञासा र सुझाव छन् भने, साथै बाइबल सम्बन्धी कुनै पुस्तक पुस्तिका प्राप्त गर्न चाहनुहुन्छ भने, निर्धक्क साथ हामीलाई पत्रचार गर्नुहोला। पत्रचारको लागि हाम्रो ठेगाना TWR नेपाल, GPO बक्स नम्बर 8975, EPC 2561, काठमाडौँ नेपाल। SMSको लागि NTC प्रयोगकर्ताको लागि मोबाइल नम्बर 9847036579 भने, एनसेल प्रयोगकर्ताको लागि मोबाइल नम्बर 9813300690, फोन नम्बर 01551100353, र साथै हाम्रो वेबसाइट www.twrnepal.com मा लगइन गरी अनलाइन मार्फत रेडियो पनि सुन्न सक्नुहुनेछ।

0: प्रतिक्रिया तथा विज्ञापनको लागि रेडियोको सम्पर्क नम्बर 9876724140। तपाईँ सुन्दै हुनुहुन्छ रेडियो छिमेकी।
1: In the book of Luke 1 verse 37, it says, "Nothing is impossible with God." That was Luke 1 verse 37.

0: किन आँखा मिचे कुमिचे गरेको?
1: हेर्न, अचानकै मेरो आँखाले अक्षर, फोटो, भिडियो सबै मधुरो देख्न थाल्यो भने
0: धेरै समय मोबाइल चलाइसि क्या
1: हो भने यो मोबाइल धेरै हेरेपछि साह्रै आँखा दुख्छ।
0: ओहो, यो त सेलफोन अन्धोपन हो जस्तो छ। राति कोल्टे सुतेर एउटै आँखाले मात्र फोन हेर्दा, लामो समय उज्यालो अँध्यारो फरक पर्दा दृष्टि समस्या आउँछ रे।
1: ए, त्यसो भए जोगिन के गर्ने त?
0: मैले आँखाको डाक्टरबाट बुझेको सानो तर प्रभावकारी उपायहरू छन्। पहिलो कुरा, सकेसम्म मोबाइल कम हेर्ने। हेर्नु पर्दा अँध्यारोमा फोन नचलाउने, बत्ती बालेर हेर्ने, मोबाइलमा नाइट मोड हुन्छ त्यो प्रयोग गर्ने, हरेक 20 मिनटमा फोन हेर्न छोड्ने, कम्तीमा 20 सेकेन्ड, अनि पर पर हेर्ने, टाढा 20 फिट जति, बुझिस्?
1: बुझे।
0: यसलाई 20-20-20 को नियम भन्छन्। मोबाइलको उज्यालो अथवा ब्राइटनेस मिलाउने, फोन करिब 18 इन्च टाढाबाट हेर्ने, दुवै आँखा प्रयोग गर्ने, नियमित आँखा जाँच गरिरहने, घरमा बच्चा बच्चीहरूलाई चाहिँ विशेष गरी यस्तो कुरा सिकाउनु पर्छ।
2: मोबाइल हेर्दा ध्यान दिउँ, आँखालाई बचाउँ।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
4: अहिले तपाईँ सुन्दै हुनुहुन्छ रेडियो छिमेकी 107.2 मेगाहर्ज।

0: मन्जु, तिमी त विदेश जान लाग्यौ रे।
1: हो दिदी, त्यतिका दुःख गरेर सुरु गरेको पसल पनि चलेन। अहिले त घर चलाउन साह्रै गाह्रो भयो। विदेश गएपछि त यसो दुई चार पैसा कमाइ हुन्छ कि भनेर नि दिदी।
0: विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु, अस्ति भर्खर रामबहादुर काकाकी छोरी अञ्जलीलाई विदेश गएको एक हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई? तिमी पनि विचार गर है, विचार गर, जाने नै भए बुझेर मात्र जाऊ।
1: खै के गर्ने गर्ने दिदी।
2: रोजगारीको लागि, उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि बेचबिखरमा पर्न सकिने जोखिम हुन सक्छ। यस्ता जोखिमहरू आउन नदिन सतर्क रहौँ र बुझेर मात्र विदेश जाउँ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।

0: हेलो
1: हेलो बहिनी, सन्चै छौ?
0: हजुर सन्चै छु, हजुरलाई कस्तो छ?
1: एकदम ठिक छ बहिनी। तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है। ट्र्याकिङ नम्बर म म्यासेज गर्छु।
0: अनि हुलाकमा पो जानु?
1: हो नि, हुलाकमा जाऊ न।
0: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
1: हैट, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
0: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
1: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भरपर्दो र सस्तो अरू कुनै पनि छैन। कुरा बुझ्यौ?
0: ए, सहरमा मात्र होला नि?
1: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 वटै स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
0: थ्याङ्क यू मेरो दाइ, आज राम्रो कुरा थाहा भयो।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: प्रतिक्रिया तथा विज्ञापनको लागि रेडियोको सम्पर्क नम्बर 9876414140 9867214140। तपाईँ सुन्दै हुनुहुन्छ रेडियो छिमेकी।

0: नेपाल सरकार विज्ञापन बोर्ड
1: आत्मिक गीत संगीत र वचन सुन्नका लागि
2: सुन्नुहोस् रेडियो छिमेकी 107.2 मेगाहर्ज।

तपाईँको छिमेकी मेरो छिमेकी यो रेडियो छिमेकी तपाईँ सुन्दै हुनुहुन्छ रेडियो छिमेकी 107.2 मेगाहर्ट्ज।

तपाईँको छिमेकी मेरो छिमेकी, यो हो रेडियो छिमेकी। तपाईँ सुन्दै हुनुहुन्छ रेडियो छिमेकी 107.2 मेगाहर्ज।

0: रुनुहुन्छ नि कि?
1: ओहो, आज त धारामा कति धेरै धमिलो पानी आएछ है।
2: अब वर्षा लाग्न थाल्यो। यस्तो पानीले त झाडा पखाला, आउँ, हैजा, टाइफाइड जस्ता रोगहरू लाग्ने गर्दछ। त्यसैले पिउने पानी शुद्धिकरण गरेर मात्र पिउनु पर्दछ नि।
1: हैन छोरी, यो शुद्धिकरण भनेको चाहिँ के रहेछ?
2: पानी शुद्धिकरण भनेको पानीलाई राम्ररी उमाल्ने वा फिल्टर गर्ने, सेतो प्लास्टिकको बोतलमा घाममा राख्ने, औषधिहरू राखी पानीलाई निर्मलीकरण गर्ने विधि हो नि काका। त्यति मात्र होइन, पानी राख्ने भाँडो सफा हुनु पर्छ, खाने पानी सधैँ छोपेर राख्नु पर्छ नि।
3: नेपाल सरकार विज्ञापन बोर्ड।

0: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
1: डर लाग्नु, निद्रा नलाग्नु,
0: अनौठा विचार आउनु,
1: निराशा बढ्नु, खुसी नहुनु,
0: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
1: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
0: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
1: छटपटी हुनु, चिटचिट पसिना आउनु,
0: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
1: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
0: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
1: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं, बिरामीलाई हौसला बढाऊ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।

0: खै जन्म दर्ता दिनुहोस् त।
1: जन्म दर्ता गरेको छैन नि म्याडम।
0: लौ, जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
1: हो र, मलाई त थाहा नै थिएन म्याडम।
0: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ।
1: ए, पहिला कसैले भनेनन्?
2: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ।
3: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ।
4: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
3: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
2: नेपाल सरकार, विज्ञापन बोर्ड।

हेर म तिम्रै साथमा छु, मैले तिमीलाई भनेकै थिएँ, तिमीलाई छोड्ने छुइनँ न त त्याग्ने नै छु। तिम्रो नाउँलाई मैले मेरो हत्केलामा खोपेर राखेको छु, मेरो आवाजलाई सुन।

प्रभु तपाईँको बाटो हेर्नको लागि काम गर्ने परमेश्वर अरू को छ र केवल तपाईँसँग रहनलाई पवित्र स्थानको तृष्णा गरेको छ।

0: मानव बेचबिखन तथा ओसार पसार जघन्य अपराध हो।
1: तपाईँकै चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभनमा पारी लडाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान्, होस गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार आफन्त र वडा कार्यालयमा जानकारी दियौं।
0: बेचबिखन र ओसार पसारबाट बचौं, सिप सिकौं र स्वदेशमै आत्मनिर्भर बनौं। मानव बेचबिखन तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
2: नेपाल सरकार विज्ञापन बोर्ड।